0: आवाजहरू नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोकसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन् एमालेबाट तोकिएका प्रतिनिधि शुरूदेखि नै कार्यदलको बैठकमा उपस्थित छन्। कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन। प्रधानमन्त्री बालन शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरू, लोकसपाका लक्ष्मण लालकर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए। उनीहरूले कार्यदलबाट भागिने क्रममा सोमबार संयोजक असीम शाहलाई छ हुँदै असहमति पत्र बुझाएका छन्।
2: सरकारले ल्याएका आठ मध्ये चार अध्यादेश सदनमा पेश नै नभई निष्क्रिय हुँदैछन् भने चार प्रतिस्थापन विधेयक पनि राष्ट्रिय सभामै अड्किने सम्भावना देखिएको छ। राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले प्रतिनिधि सभाबाट समितिमा नपठाई पारित भएका चार विधेयकलाई समितिमा पठाएपछि अब यी विधेयक समयमा पारित हुन्छन् वा हुँदैनन् भन्ने प्रश्न उठेको हो।
1: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको काठमाडौँ बडानरकण्ठ स्थित खण्डहर निवासमा अज्ञात रूपले अनुसन्धान आयोगले सूचना टाँस गरेको 20 दिनपछि सम्पत्ति शोधिकरण विभागले अर्को सूचना टाँसेको छ। देउवा पत्नी आंशु राणा देउवाका नाममा अख्तियारले सूचना टाँसेको 20 दिनपछि उनका छोरा जयवीरका नाममा विभागले अर्को सूचना टाँस गरेको हो। विभागका कर्मचारीहरूले देउवाको खण्डहर निवासमा पुगेर जयवीरका नाममा सूचना टाँसेका हुन्।
2: प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डा बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटमा अध्यक्ष कान्डाले सरकारले अघि सारेका आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी भित्राउन एडीबीको सहयोग रहने प्रतिबद्धता जनाए। नेपाल थप गतिशील र स्थिर अर्थतन्त्र निर्माण गर्ने अवसर सहितको महत्वपूर्ण मोड़मा छ। कान्डाले भने एडीबी नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदार बन्दैछ र हाम्रो ऋण सहयोग सन् 2029 भित्र थप 2.40 अर्ब पुग्ने अपेक्षा गरेका छौं। रोजगारी सिर्जना, बलियो व्यवसाय र नेपालको जीवनस्तर उकास्ने गरी नतिजामुखी सहयोग उपलब्ध गराउनु हाम्रो लक्ष्य हो।
1: तीन वर्ष यता डेंगू संक्रमण वर्षिलो घट्दै गएको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार प्रकोप शून्य रोगका बारेमा आयोजना गरेको विमर्श कार्यक्रममा जानकारी दिएको हो। महाशाखाको तथ्याङ्क अनुसार सन् 2023मा 52,790, सन् 2024मा 41,865 र सन् 2025मा 8,925 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क हेर्दा पछिल्लो वर्ष अर्थात अघिल्लो वर्षमा करिब 5 गुणाले घटेको देखिएको छ।
2: नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई देशभर संचालनमा रहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डा दिपेन्द्र पाण्डेले देशभर अनुमति नलिई स्वास्थ्य संस्था संचालनमा रहेका तथा अनुमति लिए पनि मापदण्ड विपरीत संचालनमा रहेका संस्थालाई कार्यवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको जानकारी दिनुभयो।
1: दुई दिन लामो बहस सकिएपछि सरकारी विज्ञापन मीडियालाई निषेध विरूद्धको मुद्दामा सर्वोच्च अदालतले असार 30 गते फैसला सुनाउने भएको छ। न्यायाधीश सय सारंग सुवेदी र मृत्युध्वज निर्मलाको संयुक्त इजलासमा दुई दिन लामो बहस मंगलबार सकिएपछि असार 30मा फैसला सुनाउने आदेश भएको हो। नेपाल मीडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतीश कृष्ण खरेल, रमेश बदाल, ललित बहादुर बस्नेत र दिनेश त्रिपाठी र अधिवक्ताहरू अनन्त राज लोन्टेल, विकास भट्टराई, कृतिनाथ शर्मा, पौडेल, विशाल थापा, दुर्वासा लोन्टेल र रामप्रसाद पुडासेनीले बहस गरिएका थिए भने महाधिवक्ता नारायण दत्त कौडेल, नायब महान्यायाधिवक्ता उद्धव प्रसाद पुडासेनी र सहन्यायाधिवक्ता श्रीधर अर्याल गरी तीनजनाले मात्रै बहस गरेका थिए।
2: देशका विभिन्न 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र नवलपरासी र बागमती प्रदेशको चितवनमा संक्रमण नियन्त्रणमा आएको हो। यद्यपि उपत्यका 3 जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने पूर्ण नियन्त्रणमा आउन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखेको जनाएको छ। अन्य जिल्लामा थप संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन र कार्यालयले सीमा नाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै

0: रूपमा ओसार पसार गरिएका पंक्षी समेत बरामद गरी नष्ट गरिरहेको जनाएको छ।
1: सरकारले देशभर गरेको श्रम निरीक्षणमा सरकारी तथा निजी अस्पतालमा न्यूनतम पारिश्रमिक, श्रम सम्झौता र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरवाही गरेको जनाएको छ। श्रम तथा व्यवसाय समूह सुरक्षा विभाग अन्तर्गत देशका 11 स्थानमा रहेको श्रम कार्यालयले पछिल्ला एक सातामा देशका 95 विभिन्न सरकारी तथा निजी अस्पतालमा श्रम ऐन कार्यान्वयन भए वा नभएको विषयमा निरीक्षण गर्ने क्रममा गम्भीर लापरवाही भएको पाइएको हो।
0: पूर्व राज्य मन्त्री तथा उद्यमी हरिप्रसाद पाण्डेद्वारा लिखित सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौं समृद्धि प्राप्त नगरी मर्ने छैनौं शीर्षकको पुस्तकको लोकार्पण भएको छ। सोमबार नयाँ बानेश्वर स्थित अर्पण ब्याङ्कवेटमा आयोजित एक समारोह बीच कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई तथा अतिथिहरूबाट उक्त पुस्तकको लोकार्पण भएको हो।
1: अब शेयर बजार साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचक बढ़ेको छ। यसअघिका दुई कारोबार दिन घटेको बजार मंगलबार 24.57 अंकले बढ़ेर 2691.68 अंकमा कायम भएको छ। यसअघि गत शुक्रबार 8.30 अंकले र गत सोमबार 26.29 अंकले बजार घटेको थियो।

0: खेल फुटबलको महामेला हेर्न डिस्कम खेलको मजा फिट्यौ आफै हम आजै विश्व विकास गरौँ पन्ध्र दिनदेखि तिन महिनासम्म सम्पूर्ण च्यानल प्याकेज बोनस भरपूर मनोरञ्जन सहित मात्र 979 ड्रिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनुभएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा ड्रिस होमको कस्टमर सपोर्ट 01-42-17-666 सम्पर्क गर्नुहोस्
1: नेपाली खबरमा अब विदेशका खबर। प्यालेस्टिनी लडाकु समूह हमासले झण्डै 2 दशकदेखि गाजामा शासन गर्दै आएको सरकार विघटन गर्ने निर्णय गरेको छ। गाजाको सरकारी मीडिया कार्यालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल फनाले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय गरेका छन्। यो कदम सहमतिका व्यवस्थाहरू कार्यान्वयन गर्न र प्रशासनिक संक्रमण प्रक्रियालाई सहज बनाउन चालिएको हो।
2: अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा गई राति भएको खेलमा इजिप्ट विरूद्ध 3-2 गोलको पुनरागमन जित्नकाले क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यता स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 पराजित गर्दै ऐतिहासिक जीत दर्ता गरेको छ।
1: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले प्रारम्भिक उत्साहको संकुचन शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। प्रतिपक्ष विहीन राजनीतिलाई जीवन्त राख्ने जिम्मा लेखक, कलाकार, पत्रकार र स्वतन्त्र नागरिक सम्मिलित सचेत समुदायको हुन्छ। सत्ताले आफ्नो सुविधा अनुसार तथ्यको उत्पादन गर्छ र अनुकूल विचारलाई प्रचार मार्फत सत्यका रूपमा स्थापित गर्न लगाउँछ। विरोधी दलका राजनीतिक कर्मीहरूको फाइल खोल्ने फटकारलाई तथ्यलाई तरबार बनाएर दिएको धम्कीका रूपमा बुझ्न सकिन्छ। व्यवसायलाई पहिले थुन्ने अनि बुझ्ने नीतिले तिनलाई लाइनमा ल्याउने काम गर्छ। कर्मचारीलाई तह लगाउन धेरै केही गर्नै पर्दैन। मन पर्नेलाई काखा, मन नपर्नेलाई पाखा गर्न साथ भोग्ने मात्र होइन, सुन्नेहरूले समेत बोल्ती बन्द गर्छन्। त्यसैले सत्ताको प्रतिवर्धीको जिम्मेवारी मूलत लेखकहरूले निर्वाह गर्नुपर्ने हुन्छ। तर त्यहाँ पनि गुणदोषको मति भ्रम सृजना गरिन्छ। निष्पक्ष भएर राम्रो कामको प्रशंसा र नराम्रोको आलोचना गर्न उपदेश दिनेहरू के बिर्सन्छन् भने सत्ताको दुन्दुभी बजाउन ज्यान फालेर लागिरहेको भीड़मा जोखिम मोलेर मलिन स्वरमा आलोचना गर्नेको आवाज त्यसै बिलाउँछ।
2: विमल राई पौडेलको विचार कान्तिपुर दैनिकले छापेको छ। संविधान संशोधनमा प्रक्रियाको महत्व शीर्षकमा संविधान ढुङ्गामा लेखिएको शिलालेख होइन, यो एक गतिशील र सहमतिको दस्तावेज हो। देशकाल र परिस्थिति अनुरूप संविधानका प्रावधानहरू संशोधन गर्नुपर्छ। संशोधन प्रक्रिया र विषयवस्तुको चयनमा प्रमुख सरकारवाला बीचमा शुरूदेखि नै साझा बुझाइ, स्वीकार्यता र अपनत्व अपरिहार्य छ। यसो भए नभने संशोधन विवादित वा कहिले नटुङ्गिने विषय बन्छ र देश द्वन्द्वमा फस्न सक्छ। देशको भौगोलिक, आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक विविधतालाई सम्मान गर्न र दिगो शान्तिका लागि संविधान संशोधनलाई फेरि पनि बहुपक्षीय सहमति र स्वीकार्यताको दस्तावेज बनाउनुपर्छ। यसका लागि सरकार, संसद र प्रमुख राजनैतिक दलहरूको नेतृत्वमा अझ धेरै संवेदनशीलता, सहिष्णुता र मेहनत आवश्यक छ।
1: परस्पर अविस्मरणीय वाम एकताको नारा शीर्षकमा श्रीमन नारायणको विचार हिमालय टाइम्समा छापिएको छ। नेकपा एमालेका पूर्व महासचिव स्वर्गीय मदन भण्डारीको 75 जन्म जयन्तीमा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय विचार गोष्ठीमा वामपन्थी पृष्ठभूमिका पूर्व प्रधानमन्त्रीहरू नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सह संयोजक माधव कुमार नेपाल र नेकपाका संरक्षक जलनाथ कनाल अतिथि वक्ताको रूपमा उपस्थित थिए। नेकपा एमालेको एउटा ठूलो समूह परिवर्तनलाई आत्मसात गर्ने पक्षमा रहेको देखिँदैन। नेकपा एमाले र देशका कम्युनिस्टहरूले जनताको विश्वास गुमाउनुका पछाडि अन्य कारण भन्दा आफ्नै अन्तर्विरोध र विभाजन प्रमुख थियो भन्ने यथार्थ बोध हुन सके। नेतृत्वको असफलताबारे पार्टीभित्र पनि चर्चा हुन सक्नेछ। कार्पेट मुनि धूलो राखेर समस्याको समाधान हुँदैन।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन, सम्पर्क नम्बर 056-93-495।
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी, यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
0: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 24 गते बुधबार, जुलाई 8 तारीख सन् 2026, नेपाल सम्वत 1146, असार कृष्ण पक्षको अष्टमी तिथि। नक्कली भूटानेश्वरनाथी प्रकरणमा पूर्व मन्त्रीद्वय राईमा झिरखाड सहित 16 दोषी ठहर, 29 असारमा सजाय सुनाइने, संविधान संशोधनको बहस पत्रमा नेकपा सहित 4 दलले हस्ताक्षर नगर्ने,
1: आगामी महिनादेखि महँगी दर घट्ने राष्ट्र बैंकको अनुमान, सार्वजनिक पदमा नियुक्त हुनेले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, व्यक्ति व्यक्ति बीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्दै,
0: सरकारले सुकुमवासीलाई राहत रकम उपलब्ध गराएसँगै होल्डिङ सेन्टर छोड्न ताकेता, 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आयो, कतारमा विदेशी कामदारले शर्त सहित हड़ताल गर्न पाउने,
1: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा, राष्ट्रसंघ समर्थित नागरिक सरकारलाई नेतृत्व गर्न आग्रह, हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण फेरि तनाव बढ़दै,
0: र विश्वकप क्वार्टर फाइनलमा पुग्ने 8 टोलीको टुंगो, स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा, अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू।
2: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री द्वय रायमाझी र खाँड सहित 16 दोषी ठहरको प्रसंग।
1: लाखौं असुलेर नेपालीलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको बहुचर्चित ठगी धन्दामा दुई पूर्व मन्त्री सहित 16 जना दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले हिजो मुद्दाको फैसला सुनाउँदै पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व ऊर्जा मन्त्री टोपबहादुर रायमाझी सहितलाई दोषी ठहर गरेको छ। उहाँहरूलाई सजाय सुनाउन 29 असारका लागि पेशी तोकिएको छ। रायमाझी अभियुक्तकै रूपमा दोषी हुनुभएको छ भने खाँड मतियार ठहर हुनुभएको छ। त्यस्तै पूर्व सांसद अन्तावा शेर्पा, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे, पूर्व गृहमन्त्री राम बहादुर थापाका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राई, शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया समूहका केशव दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महजन र निरञ्जन खरेल दोषी ठहर हुनुभएको छ। कुल 31 प्रतिवादी रहेकोमा पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक सहित 7 जनाले भने सफाई पाएका छन्। जसमा रामशरण केसी, टंकबहादुर गुरूङ, लक्ष्मी महाजन, केशव थापा र आशिष बुढाथुकी रहेका छन्। बाँकी 8 प्रतिवादी फरार रहेकाले उनीहरूको हकमा मुल्तवीमा राखिएको छ। प्रतिवादीहरू अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, नीरज राई, राजेश अरियाल, मोहन राज राई, विनिता सामदेन लिम्बू र सुनिल बुढाथोकी हालसम्म पनि फरार रहेका छन् भने अदालतमा उपस्थित हुन सकेका छैनन्। ठगी लिखित कृत्य राज्य विरूद्ध र संगठित अपराध ठगी अपराध गरी चार कसुरको यो मुद्दा हेर्दा हेर्दैमा राखेर सुनाई भएको 20 दिन न्यायाधीश तेज बहादुर खड्काको इजलासले फैसला सुना सजाय निर्धारणका लागि भने 29 असारका लागि पेशी तोकिएको छ। त्यसअघि नै सजाय पूर्वको प्रतिवेदन पेश गर्न आदेशमा भनिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा पुर्याएको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। तर बहस पत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका विपक्षी दलका प्रतिनिधि कार्यदल छोडेको पत्र बुझाएर बाहिरिएका छन्। नेताहरूले कार्यदलको पहिलो बैठकदेखि आफ्नो पार्टीका तर्फबाट औपचारिक रूपमा निरन्तर सहभागी हुँदै आफ्ना राय सुझाव पेश गर्दै आएका थिए। कार्यदलले विभिन्न सरकारवालासँग छलफल गर्दा समेत ती दलहरूको सहभागिता थियो। बहसमा 83 दिनसम्म सहभागी भएपछि अचानक कार्यदललाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राजमोले सामूहिक रूपमा पत्र पठाउँदै आफूहरू दलका तर्फबाट कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी सोमबार गराएका थिए। उनीहरूले कार्यदलले शुरू गरेको बहस प्रक्रियालाई नै खारेज गर्नुपर्ने माग गरेका छन्। तर कार्यदलका संयोजक शाहका अनुसार कार्यदल गठनको 83 दिनसम्म बहस पत्र तयार पार्ने विषयलाई लिएर उनीहरूले कुनै पनि विरोध गरेका थिएनन् र यस विषयमा चर्चा समेत भएको थिएन। प्रतिवेदन तयार पार्ने अन्तिम समयमा आएर विरोध गर्नुको पछाडि कार्यदललाई असफल बनाउने रणनीति रहेको उहाँको भनाइ छ। नेकपा, लोसपा र जसपाले कार्यदलले बहस पत्र तयार पार्दा संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गर्नुपर्ने र कुन कुन विषयमा के कति कारणले संविधान संशोधन गर्नुपर्ने हो त्यो खुलाउनुपर्ने माग गरेको थियो। तर संविधानले नै संविधानका आधारभूत मूल्य मान्यता तोकिदिएको र कार्यदलका संयोजकले पटक पटक संविधान संशोधनका लागि बहस पत्र तयार गर्दा संविधानका आधारभूत मूल्य मान्यतालाई नचलाउने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। सोही विषयलाई उठाएर अनावश्यक चर्चामा आउन खोजेको र संविधान संशोधनका लागि बहस पत्र तयार पार्नुपर्ने महत्वपूर्ण समयमा नै गैर जिम्मेवारीपन प्रस्तुत गरेको कार्यदलका सदस्य तथा सांसद मोहनलाल आचार्यले बताउनुभयो।
1: प्रधानमन्त्री नरेन्द्र शाहले पदभार सम्हालेपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका व्यावसायिक संस्थाहरूका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम तयार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेका अनुसार निजी क्षेत्रले लामो समयदेखि सरकारसँग संवादको माग गर्दै आएको छ। सोही अनुसार प्रधानमन्त्रीसँग छलफलको समय तयार भएको हो। भेटमा निजी क्षेत्रका समस्या, लगानीको वातावरण, अर्थतन्त्र चलायमान बनाउने उपाय र सरकार निजी क्षेत्र बीचको सहकार्य बारेमा छलफल हुने समेत बताइएको छ।
0: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सीआईएमसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो। विभागले संक्रमित पंक्षी, अण्डा र दाना नष्ट गरी रोग फैलिन नदिन काम गरिरहेको समेत उहाँ
1: सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाट स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुमवासीहरू आन्दोलित बनेका छन्। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका अध्यक्ष पवन गुरूङका अनुसार हिजो बिहान सोमबार बिहानसम्म मात्रै खाना उपलब्ध गराइएको थियो। त्यसपछि खाना नपाएपछि सुकुमवासीले विरोध जनाएका थिए। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाइएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइसकेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी श्रेष्ठले बताउनु भएको छ। देशका विभिन्न उहाँले होल्डिङ सेन्टरमा बसेकालाई सरकारले रकम उपलब्ध गराइसकेकाले तत्काल छोड्न समेत निर्देशन दिएको बताउनु भएको हो।
0: नेपाल राष्ट्र बैंकले आगामी महिनादेखि महँगी दर घट्ने अनुमान गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर विश्वनाथ पौडेलले बाहिरी कारणले केही समय मूल्य वृद्धि बढ़े पनि अब अवस्था सुधार हुने अपेक्षा गरिएको बताउनुभयो। राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा मुद्रास्फीति 5.5% कायम रहने लक्ष्य लिएको छ। यदि मूल्य वृद्धिमा थप दबावदेखि आवश्यक मौद्रिक उपाय अपनाइने पनि बैंकले जनाएको छ। त्यसैगरी आर्थिक स्थायित्वमा चुनौती देखिए मौद्रिक नीतिको पुनरावलोकन गरिने र आवश्यकता अनुसार ब्याज दर करिडोरलाई थप व्यवस्थित बनाइने राष्ट्र बैंकले जनाएको छ। यस्तै राष्ट्र बैंकले अब डिजिटल माध्यमबाट व्यक्ति व्यक्ति बीच हुने ऋण कारोबारलाई व्यवस्थित गर्न फेरि अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति अनुसार व्यक्तिगत रेटिङका आधारमा यस्तो ऋण प्रणालीको सम्भाव्यता, नियामकीय व्यवस्था र कार्यान्वयनका विषयमा अध्ययन गरिनेछ। यस अध्ययनको उद्देश्य डिजिटल माध्यमबाट हुने ऋण कारोबार बजारलाई सुरक्षित पारदर्शी र व्यवस्थित बनाउनु रहेको गवर्नर पौडेलले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत।
3: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ।
0: व्यक्ति व्यक्ति बीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै कतारमा विदेशी कामदारले शर्त सहित हड़ताल गर्न पाउने लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: 7 बिहान उठेर भएर 10 रातिसम्म महिलाहरू नै मिहिनेत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही तयारी भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम अधिकार र सम्मानको आवाज
1: कार्यक्रम साझा आवाज।
5: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
9: प्रोभाइडर मधुमाया जीजी, तर होइन प्रोभाइडर भने छु हेर्नु त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत विश्वभर
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
7: पसिनाको सम्मान समानताको अभियान
1: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: कान्तिपुरको भित्री पृष्ठमा प्रधानमन्त्री स्टार एडीबी अध्यक्ष काण्ड बीच भेट, 4 वर्षभित्र नेपाललाई थप 2 अर्ब 40 करोड़ डलर ऋण सहयोग शीर्षक खबर प्रकाशित छ भने, कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्तसहितको कानूनी हड़ताल गर्ने अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले 2004 श्रम कानून संशोधन गरी 2026 कानून नम्बर 9 जारी गरेर श्रमिकको हक हित हुने गरी यस्तो व्यवस्था लागू गरेको हो। त्यस्तै द्रुत मार्गको शुरू बिन्दु थाती राखेर पछिडोल डुकु छापमा पुल बनाउन डीपीआर संशोधन गरिँदै शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। त्यस्तै पितृपृष्ठमा सम्बन्ध विच्छेद, आमा बुवाको विछोट सन्तानलाई चोट शीर्षकमा आरती पौडेलले खबर लेख्नु भएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा 23 दिनपछि टेबल भयो, सुदूरपश्चिमको बजेट छलफल अझै अनिश्चित शीर्षकमा खबर प्रकाश प्रकाशित छ भने मनसुनका 20 दिन वर्षा 82.5% मात्रै कोशी र गण्डकी बाहेकका प्रदेशमा कम वर्षा मधेसमा खडेरी शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै 25,000 थमार होल्डिङ सेन्टरबाट निकाल्दै सरकार बाहिर कोठा नपाए सुकुम्बासी हैरान शीर्षकमा पनि खबर प्रकाशित छ भने बालुवा गिट्टी ठेकामा 3,36,00,000 हिनामिना गरीमाईका मेयर कर्मचारी र ठेकदार विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा स्वरोजगार बन्दै रौता माईका महिला शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सार्वजनिक स्थलमा यौन दुर्व्यवहार 11 महिनामा 11 जना विरूद्ध मुद्दा दर्ता अधिकांश बिलापत्रमै टुङ्ग्याइन्छ शीर्षकमा भित्रपृष्ठमा पनि खबर प्रकाशित छ। त्यस्तै चुनबेदीका कांग्रेस र इतर पक्षको बैठक संस्थापनसँग खुट्टा नकमाउन नेताहरूलाई दबाव शीर्षकमा पनि खबर प्रकाशित छ।
0: गोर्खापत्रको भित्री पृष्ठमा होटल अन गवनमा गृहमन्त्री शीर्षकमा सर्लाहीबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकीरा महतोले गृह जिल्ला सर्लाहीमा हिजोदेखि होटलहरूको अनुगमन शुरू गर्नुभएको खबरमा उल्लेख रहेको छ। नहर पुगेका क्षेत्रमा धमाधम धान रोपाई शीर्षकमा ढल्केबरबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका अधिकांश स्थानका किसान धान रोप्न वर्षाको प्रतीक्षा गरिरहेका बेला धनुषा र सिराहामा कमला नहरबाट सिंचाई सुविधा पुगेको क्षेत्रमा किसान भने धमाधम धान रोपाईमा जुटेका छन्। धनुषाको पोर्ताहामा रहेको कमला सिंचाई व्यवस्थापन कार्यालयले कमला सिंचाई नहरमा पानी प्रवाह गरेपछि त्यस क्षेत्रका किसान धान रोपाईमा जुटेको खबरमा उल्लेख रहेको छ। शान्ति सुरक्षा कायम गर्न ड्रोनको प्रयोग जबरजस्तीकरणको आरोपमा पक्राउ शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि गोर्खा पत्रको भित्री पृष्ठमै अनुमति नलिएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन शीर्षकमा अर्को खबर समेत रहेको छ। नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई देशभर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी खोकना नै द्रुत मार्गको प्रस्थान बिन्दु शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छ भनेदेखि पार्किङ गरिएका सवारीमा ट्राफिक प्रहरीको हुइलक शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी पर्यटक केन्द्र बन्दै लुब्रिकेट शीर्षकमा कुटी शीर्षकमा राधा लुटेलले फिदिमबाट लेख्नु भएको खबर छ। पाँचथरको फिदिम नगरपालिका पाँचमा अव्यवस्थित लब्रे कुटी धार्मिक ऐतिहासिक र प्राकृतिक सौन्दर्यको संगमका रूपमा स्थापित हुँदै गएको खबरमा उल्लेख रहेको छ। आयुर्वेद उपचारमा बढ्दो विश्वास बदलियो गाउँले जीवनशैली शीर्षकमा अर्को खबर छ भने निजी वनप्रति आकर्षण बढ्दै गएको खबरलाई समेत प्राथमिकताका साथ छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले उर्लाबारी मोरङबाट लेख्नु भएको हो। मोरङको सुनवर्षी छ टुपिया खाडीका 84 वर्षीय निलबहादुर चौहानको दैनिकी वनमै बित्ने गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा आफ्नो प्रथा तोड्दै आयो आगामी आर्थिक वर्षको मौद्रिक नीति शीर्षकमा खबर छ भने धुवादी फलाम खाने सञ्चालन गर्न सरकारले देखियो सात चुनौती शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी विदेशमा काम गर्ने कामदारको औसत मासिक आमदानी 54,000 शीर्षकमा काठमाडौँबाट लेखिएको खबर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औषध आमदानी 54,403 रूपियाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ। यस्तो तलब पाउने कामदारले विदेश जान लागेको खर्च उठाउन भने औषध 3.3 महिनाको तलब आवश्यक पर्ने सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 अनुसार मलेसियामा गएका कामदारको पहिलो औषध मासिक आमदानी 57,696 रूपियाँ देखिएको छ। यो सर्वेक्षण कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को सहयोगमा गरेको हो। अर्कोतर्फ उच्च सिप युक्त पेसामा काम गर्ने नेपालीहरूको औषध आमदानी 69,891 रूपियाँ रहेको छ। यस्तै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदारको औषध आमदानी 65,345 रूपियाँ छ भने कृषि क्षेत्रमा काम गर्नेहरूले 34,528 रूपियाँ पाउने देखिएको छ। त्यसै गरी अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा राष्ट्रपति का सांसदलाई लगाम संसदमा बोल्नु अघि सामग्री पठाउनु भन्ने निर्देशन दिएको खबर समेत छापिएको छ। यो खबर दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको हो। एडीबीद्वारा नेपाललाई थप 3.5 खर्ब सहयोग गर्ने घोषणा शीर्षकमा अर्को खबर छ भने मौद्रिक नीति सार्वजनिक कर्जा सहजीकरणमा लचिलो 7% आर्थिक वृद्धिको लक्ष्य शीर्षकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा जल विद्युतमा 13 खर्ब निजी लगानी फड्को मार्न नीतिगत कानूनी र वित्तीय उर्जन अत्यन्तै आवश्यक शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले आगामी 10,30,000 मेगावाट विद्युत उत्पादन गर्ने आफ्नो वाचा पत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030 सम्ममा 28,500 मेगावाट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनीतिक नेतृत्वले विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिएका छन् तर कानूनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा विद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न नसकेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि चलिरहेका बेलामा विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलमार्गमा फेरि पनि ट्याङ्करमाथि हमला भएको छ। ओमनको तट नजिकै यात्रा गरिरहेको प्राकृतिक ग्यास बोकेको ट्याङ्करमा मंगलबार बिहान प्रहार भएको र आगलागी भएको बेलायती सेनाले जनाएको छ। घटनाले यस क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र इरान अमेरिका तनावलाई थप जटिल बनाउने विश्लेषण समेत भएका छन्। पाकिस्तानी लडाकू समूह हमासले झण्डै 2 दशकदेखि गाजामा शासन गर्दै आएको सरकार विघटन गर्ने निर्णय गरेको छ। गाजाको सरकारी मीडिया कार्यालयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल फराहले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय समेत गरेको हो। यता गाजा प्रशासनका लागि राष्ट्रिय समितिका संयुक्त राष्ट्रसंघको संकल्प प्रस्ताव 2803 मार्फत गठन भएको थियो भने अमेरिकाको मध्यस्थतामा इजरायल र हमास बीच अक्टोबरमा भएको विश्वयुद्ध युद्धविराम सम्झौताले यसका लागि बाटो खोलिदिएको छ। गाजाको नेतृत्व लिनका लागि राष्ट्रसंघसँग समर्थित नागरिक सरकारको नेतृत्वकर्ताको रूपमा अगाडि बढ़ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल खेल्ने 8 टोलीको समीकरण पूरा भएको छ। प्री क्वार्टर फाइनलका सबै खेल सकिएसँगै अन्तिम 8मा पुग्ने टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलमा युरोपका 6 टोली, दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्को पुगेका छन्। ब्राजिल, पोर्चुगल तथा आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानाडा भने अन्तिम 16 बाटै बाहिरिएका छन्। आज राति भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 पराजित गर्दै फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा स्थान बनाएको हो। निर्धारित 90 मिनट र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो। पेनाल्टीमा कोलम्बियाका 2 खेलाड़ी चुकेपछि स्विजरल्याण्डले ऐतिहासिक जीत पारेको हो। यससँगै स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। अब स्विजरल्याण्डले सेमी फाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि साविक विजेता अर्जेन्टिनाले 2 गोलले पछि परेको अवस्था उल्टाउँदै जीतलाई 3-2 हराएको थियो। खेलको 79 मिनटसम्म 2-0 पछि परेको अर्जेन्टिनाले अन्तिम 11 मिनटमा लगातार 3 गोल गर्दै अविश्वसनीय पुनरावगन गरेको हो। जीतसँगै अर्जेन्टिना क्वार्टर फाइनलमा पुगेको छ। अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड र अर्जेन्टिना स्विजरल्याण्ड बीच सेमी फाइनलका लागि भिडन्त हुनेछ। यता गोल्डन बुटको दौड़ पनि रोमाञ्चक बनेको छ। लियोनल मेस्सी 8 गोलसहित शीर्ष स्थानमा रहनु भएको छ भने किलियन एम्बापे र एर्लिङ हालान्डले समान 7 गोल गरेका छन्।
1: मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव, कानूनमा निर्भर कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
12: बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब मौद्रिक नीति र नागरिक अपेक्षाको प्रसंग। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुकुलो बनाएको छ। तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्न? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग हामीले सोधेका छौं।
3: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मन्त्री उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई हामी स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैछ। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिएको छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिँ चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने, अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्तालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसपछि नपर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यक छ। बैंक तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धमा अध्ययन भइरहेको छ भनिएको छ, तर बैंक तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनेको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो बैंक तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्ताउँछ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि त्यस्तो मात्रै अनि भन्न सकिन्छ कि
14: जस्तो अब निजी क्षेत्रको कर्जा प्रवाहमा 11% बढाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ। यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ।
3: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन होइन। कार्यविधि आउँदाखेरि धेरै कुकुलो सहज ढंगले जानु हो कि त्यसमा केही चाहिने मापदण्डहरू कसरी राखिन्छ त्यसै भन्नु मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साङ्ग्रो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्ने व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ, यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
14: अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय रायमाझी र खाँडसहित 16 दोषी ठहर, 29 असारमा सजाय सुनाइने, संविधान संशोधनको बहस पत्रमा नेकपा सहित चारदलीय हस्ताक्षर नगर्ने,
14: आगामी महिनादेखि महँगी दर घट्ने राष्ट्र बैंकको अनुमान, सार्वजनिक पदमा रिक्त हुनेले सार्वजनिक पदमा नियुक्त हुनेले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, व्यक्ति व्यक्ति बीच
1: ब्याजको ऋण कारोबारबारे फेरि पनि अध्ययन गरिँदै प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्दै
0: सरकारले सुकुम्बासीलाई राहत रकम उपलब्ध गराएसँगै होल्डिङ सेन्टर छोड्न ताकेता सात जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा कतारमा विदेशी कामदारले शर्तसहित हड़ताल गर्न पाउने
1: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा राष्ट्रसंघ समर्थित नागरिक सरकारलाई नेतृत्व दिन आग्रह हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण फेरि तनाव बढ़दै
0: र विश्वकप क्वार्टर फाइनलमा पुग्ने आठ टोलीको टुंगो स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुने
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन लिएका छौं यो कार्टुनमा दुई एउटा कुकुर र अर्को कुखुराको संवादलाई जोड्न खोजिएको छ रेबिज रोगको रेबिज खोपको अभाव बढ़ेको बेलामा बर्ड फ्लू संक्रमण तीव्र बनेको छ यही बीचमा दुईको कुराकानीलाई यहाँ देखाउन खोजिएको छ कुखुराले केही भन्दै गरेको जस्तो देखिएको छ माथि यस्तो लेखिएको छ हामीले समयम अप्नाउनु पर्ने भयो पाण्डेदाई सरकारको भर भएन
0: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार
15: Radio Simon 89.8 MHz

भगवान्लाई

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0 56 4 93 495
1: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
2: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलसोक
4: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिउँ कि भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
5: लिउँछ लिइहालो न मैले त त्यहीँबाट लिएको अहिलेसम्म राम्रो चलिरहेछ
4: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
6: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
0: प्रोप्राइटर अमित परसाई भटभटेरी कन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98 550 82 751 डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले भीममा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने शुद्ध झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz
2: कि अनुभव संगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्याति प्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपाल भर एकै साथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सदाकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सबैलाई आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9854-75223 र 9856-75223 नम्बरमा तपाईँहरूले आफ्नो अनि आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9854-75223 र 9856-75223 नम्बरमा भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz रौनली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दधोरी एफएम 97.2 MHz दधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलाङ्गवा नगरपालिका सरदाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलिकन तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9854-75223 र 9856-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9854-75223 र 9856-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 24 गते, तपाईँ अनुसार ईस्वी सन 2026 जुलाई 8 तारिक, शक संवत्सर 1948 नेपाल सम्बत 1146 तथा लागा रोद्र नामक संवत्सर उत्तरायण गृहमा ऋतु आज बुधबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ आज अष्टमी। आज विशेष गरी आज अष्टमी तिथि रहेको छ, 5:36 रहेको छ, यानि कि बिहानको 7:30 अष्टमी, तदुपरान्त नवमी तिथि लाग्नेछ। नक्षत्रमा रहेको छ योगमा रहेको छ अति गण्ड योग रहेको छ 11:25, करणमा रहेको छ कौलव करण रहेको छ बिहानको 7:30 र प्रान्त तैतिरा करण रहनेछ। चन्द्रमा मीन राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दार योगमा आज उत्पात योग रहेको छ। आज बिहान सूर्योदय 5:16 भयो भने सूर्यास्त 7:01 हुनेछ र आजको दिनमाने घडी 13:45 रहनेछ। आज दिन विशेष रहेको छ धनिष्ठ पञ्चक 12:14 समाप्ति, बुधाष्टमी भल भल अष्टमी देवपाटनमा त्रिशूल यात्रा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको
समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा चर्चा गर्नेछौ। आजको काल बेला यानि कि आजको अशुभ समय भनिरहेको छ, विशेष गरी बिहानको 8:41 42 सेकेन्डदेखि बिहानको 10:25 17 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको लागि विशेष गरी लाभ बेलाको समय रहेको छ साँझको 5:19 36 सेकेन्डदेखि साँझको 7:03 11 सेकेन्डसम्म आज लाभ बेला रहेको छ। आजको लागि शुभ बेला रहेको छ बिहानको 10:25 17 सेकेन्डदेखि दिउँसोको 12:08:52 सेकेन्डसम्म शुभ बेला भएर पञ्चाङ्गले उल्लेख गरेको छ। पालो रहेको छ ग्रहगोचर। ग्रहगोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा, मंगल वृष राशिमा, यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। रेवतीको चौथो चरण नाम आउँछ चीबाट चिरञ्जीवी चित्रा, यस्तो नाम आउँछ। अन्तिनाली देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएर पनि पारिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादी 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस् नपुग्नाले केही चुनौती झेल्नु पर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ, तैपनि मेहनतीका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह पछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्ने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन आमदानीका नयाँ स्रोत फेला पर्दै जानेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत साधन जुटाउने गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि सरसपट भइपरि आउने कामले रकम बाहिरिन सक्छ। बसाईमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिएको छ। व्यवसायमा कामको खर्च बढ्नेछ। लाभ उठाउन हतार नगर्दा पछि घाटा लाग्न सक्ने योग भएकाले विशेष सावधान रहेर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष शुभ रहनेछ। मिथुन राशि हुनेहरूको लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा नामदाम इनाम कमाउने बेला रहेको छ। शुभचिन्तकको सहयोग जित्नले समय फाइदा हुनेछ। मेहनत गर्दा आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन जोड्दै जानेछन्। आमदामी बन्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापार पनि राम्रो लाभ उठाउन सकिने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूको लागि आजको दिन तारिफका कामले धेरैको मन जित्न सकिन्छ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य समेत प्राप्त हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकेला। निम्न उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ। शुभचिन्तकहरूको सहयोग जित्नले सामान्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र शिवमूलक काममा प्रवृत्त गराउनेछ। मेहनत गर्दा कार्य सिद्धि हुने समय राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूको लागि आजको दिन आफन्त परिवारजनको सहयोग रोकिनाले कामहरू सम्पादन विशेष गरी हुनलाई अलिकति गाह्रो हुनेछ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ। दिउँसोदेखि मन र बौद्धिक क्षेत्र फराकिलो बन्दै जानेछन्। नयाँ योजना बन्दै जानेछन्। मेहनतले समाजमा स्थापित गराउन पनि सक्ने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूको लागि आजको दिन प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष लाभ उठाउने समय रहेको छ। स्वास्थ्य सबल रहनेछ। काममा उत्साह जाग्नेछ। दिउँसोदेखि भने पारिवारिक समस्याले केही व्यवधान देखा पर्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष शुभ रहनेछ। वृश्चिक राशि हुनेहरूको लागि आजको दिन शुरूमा अध्ययन र स्वास्थ्यमा केही कमजोरीको महसुस भए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। उद्योग व्यापारमा सुध जस्तै फाइदा उठाउन पनि सकिने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन विशेष काम गर्न हिसाबको समय अनुकूल रहनेछ। अतिथिको रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। दिउँसोदेखि केही व्यावहारिक बाधा पर्ने योग देखिया छ। अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। समयको माग अनुसार अघि बढ्दा लाभ पनि हुन सक्ने योग भएकाले नियमित काम सम्पादन हुने खालको योग भनि राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन डोकिया काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। मेहनतले प्रतिस्पर्धाको दौड समय जिताउन सक्छ। दिउँसोदेखि भौतिक वस्तुहरू जुटाउन सकिन्छ तर परिस्थितिवश यात्रा रोकिन सक्छ। काम बिग्रिनले दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। गोपनीयता बाँध्नले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ सञ्चयमा समेत बाधा पुग्न सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन मेहनत गर्दा समयमै काम बनाउन सकिन्छ। विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुँदै जानेछन् भने मनको आमदानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। प्रतिस्पर्धीमा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा व्यापार व्यवसायमा पनि राम्रो लाभ उठाउन सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्दा राम्रो। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसोदेखि स्थिति अनुकूल र सुधार आउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। पेसा व्यापार व्यवसाय मनको फाइदा हुनेछ। प्रत्यक्ष नतिजाले उत्सर्जन हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका समेत दिलाउने खालको योग भनि राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी र नेपाल रहेको छ। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते। राधे राधे। कहाँको बोल्दै हुनुहुन्छ? स्याङ्जा हरिनाथ गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: सावित्री श्रेष्ठ।
0: सावित्री श्रेष्ठ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आफ्नो
0: जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो? हजुर,
1: 28 साल।
0: 2028 साल।
1: हजुर,
0: कुन महिना गते? बिहानको 7 बजे। के बार पर्छ जनवार? सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयामा श्रीमती रामानुजायामा, तपाईँको 2028 साल ज्येष्ठ कृष्ण पक्षको अष्टमी तिथिमा जन्म, मंगलबारको दिन कुम्भ राशि पर्दो रहेछ। तपाईँको कुम्भ राशि शतभिषाको प्रथम चरण, नाम आउँछ गोबाट, नाम आउँछ गोमा, नाम आउँछ आज दिनहरी राक्षस गण परेको छ तपाईँको लागि। घातकमा परेको छ तिथिहरू, तृतीया, अष्टमी, त्रयोदशी तिथि घातक, बिहिबार पनि घातक हुन्छ, आद्रा नक्षत्र पनि घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि पनि घातक हुन्छ है। कुण्डली राम्रो छ, भाग्य राम्रो छ, अलिक छिट्टो रिसाउन मन लाग्छ। अहिले परिवारमा ग्रह मिल्दैन, विचार मिल्दैन, परिवारमा मनमुटाव हुने ग्रहहरू परेको छ। अहिले यो समयमा अलिक विशेष सावधान रहनु होला, झुट्टा आरोपहरू लाग्न सक्छन्, अलिक विशेष ख्याल गर्नुपर्छ है। नागको पूजा गर्नुहोस्, अलग्गै शिवजीको पूजा गर्नुहोस्, राम्रो हुन्छ तपाईँको लागि। अहिले तपाईँलाई चाहिँ ग्रह चलिराखेको छ उल्का, र अर्को ग्रह चलेको छ शुक्र। अब तपाईँको लागि चाहिँ विशेष गरी अस्ति जेठदेखि यता सिद्धा भन्ने ग्रह चल्यो अनि शुक्र चल्यो, यो शुक्र सिद्ध स्वामी योग चल्यो, वैशाखदेखि ग्रह बिग्रिएको छ, परिवारमा मनमुटाव भइराखेको छ। अहिले तपाईँले विशेष ख्याल गर्नुहोला भन्ने कुराहरू देखाएको छ। अलि छिटो रिसाउन मन लाग्छ, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त? अहिले तपाईँलाई अन्त्य 7.5 दशा चलेको छ अनि शुक्र सिद्ध स्वामयोग पनि पर्यो। यो स्वामयोग भएको बेलामा चोटपटक लाग्ने अनि त्यसपछि परिवारमा विवाद बढ्ने, स्वास्थ्य बिग्रिने, औषधि उपचारमा खर्च हुने हुन्छ। ग्रह शान्ति नगर्नु भएको कति वर्ष भइसक्यो हेर्नु त, सोच्नुहोस् त, हो कि होइन? ग्रह शान्ति त, ग्रह शान्ति सके वर्षमा एक फेर गर्ने, नसके 2 वर्षमा एक फेर सत्यनारायणको पूजा, रुद्री पूजा घरमा लाउनु पर्यो नि त, हो कि होइन? हजुर, ग्रह शान्ति गर्नुभयो त, नारायण पूजा मात्रै लाएर भएन नि त, ग्रह
1: शान्ति
0: हो, त्यही भएर ग्रह शान्ति गर्नु पर्यो। ग्रहलाई शान्त पार्नको लागि ग्रह शान्ति कर्म हुन्छ, रुद्री पूजा, सत्यनारायणको पूजा, होम हाल्ने, नवग्रहको पूजा, नवग्रहको जापहरू गर्ने कामहरू हुन्छ। अब त्यो कामहरू गराउनु भयो भने तपाईँलाई राम्रो हुन्छ, तपाईँको परिवारलाई राम्रो हुन्छ, दुःख बिमार पर्दैन, परिवारसँग मनमुटाव हुँदैन, विवादहरू बढ्दैन है। यो कुराहरू छन्, अहिले अलिकति सावधान रहनुहोला, सवारी साधनमा धेरै यात्राहरू नगर्नुहोस्, चोटपटक लाग्न सक्छ। तपाईँले घाँस दाउरा गर्नुहुन्छ अथवा पहाडतिर कतै हिँड्नुहुन्छ, जङ्गलतिर रुख चढ्नुहुन्छ, अहिले यो समय नचढ्दा राम्रो, अहिले ग्रह त्यति राम्रो छैन तपाईँको लागि है। माङ्गलिक हुनुहुन्न तपाईँ? छैन, परेको छैन, माङ्गलिक पर्नु भएको छैन। माङ्गलिक नपरे पनि तपाईँको ग्रह चाहिँ कडा कडा खालकी हुनुहुन्छ, कडा हुनु भएन, शान्त स्वभावको, मिलनसार स्वभावको हुनु पर्यो। छिट्टो रिसाउनु मन लाग्छ तपाईँलाई, हो कि होइन? अब रिसाउनु भएन, रिस त मान्छेको शत्रु हो, होइन? रिसाउनु भएन, रिसोको बेलामा आवेगमा बोलेका कुराहरूले अर्को व्यक्तिलाई मनमा लाग्न सक्छ, मनमा पिर पर्न सक्छ, मलाई फलानीले यस्तो भनी भन्ने हुन सक्छ है। त्यो भएर अहिले तपाईँको लागि ग्रह त्यति राम्रो उपयुक्त छैन, दशाको शान्ति एकपल्ट गर्नुहोस्, ग्रह शान्ति गरिसकेपछि तीन महिनापछि फेरि फोन गर्नुहोस् अनि हेरौँ न कस्तो के हुन्छ। यता यस्तो हुन्छ, एकादशीको व्रत बस्नुहोस् न, अरू केही लिनै पर्दैन नि, एकादशी तिथि एकादशी पर्छ, अब आउने ठुली एकादशीदेखिको व्रत बस्नु है, हरिशयन एकादशीको व्रत बस्नु, त्यहाँदेखिको सधैँभरि व्रत बस्नु, एकादशीको अघिल्लो दिन दशमीको दिनदेखिकै चोखो नितो गर्नुपर्छ, अनि द्वादशीको दिन पनि चोखो नितो, एकादशीको दिन अन्न खानु हुँदैन है, व्रत बस्ने विधि हुन्छ, व्रत बस्दा सङ्कल्प गरेर बस्नुपर्छ, तपाईँले व्रत बस्न मन सक्नुहुन्छ म सक्छु भन्नुहुन्छ भने तपाईँले पण्डितजीसँग बोलाएर अनि व्रतको विधिहरू सिक्नुहोस् अनि सङ्कल्प गर्नुहुन्छ, एउटा गौदान गर्नुहुन्छ, त्यसपछि व्रत सुरुवात गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। त तपाईँको घरमा पितृ त सामान्य खालको छ, तपाईँकोबाट खासै देखेको छैन, तपाईँकोबाट खासै पितृदोष चाहिँ देखेको छैन, नागदोष देखिएको छ। घरको त कसरी आउँछु त, घरको त माटो चाहियो नि त, माटो लिएर आउनु भयो भने म हेराइदिन्छु घरको पनि है। एकादशीको व्रत बस्ने, औँसीको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, औँसीको दिन सासू ससुरा हुनुहुन्न भने औँसीको दिन एकछा खाने, यसको विधिहरू हुन्छ, त्यो विधिहरू गर्नु न तपाईँलाई राम्रो हुन्छ है। हजुर श्राद्धहरू गर्नुहुन्छ, गर्नुहुन्न वर्ष वर्षमा, कतिवटा श्राद्ध गर्नुहुन्छ वर्षमा? हजुर तिनवटा श्राद्ध गर्नुहुन्छ। कुन कुन श्राद्ध गर्नुहुन्छ तिनवटा थाहा छ? ए सासु पनि हुनुहुन्न, ससुरा बुवा पनि हुनुहुन्न, ए त्यसो भए तिनवटा श्राद्ध गर्नुहोस् पुगिहाल्छ होइन, एउटा सासुको तिथिमा गर्ने, एउटा ससुरा बुवाको तिथिमा गर्ने, एउटा सोह्रमा गर्ने होइन। यदि गर्नुभयो भने औँसीको दिन चोखोनी त गर्नुभयो भने एकादशीको व्रत बस्नु, त्यति गरिसकेपछि तपाईँले अरू केही पनि गर्नु पर्दैन, सब कुरा ठिक छ है त। सोह्र श्राद्धमा ससुरा बुवाको तिथिमा श्राद्ध गर्ने हो, त्यो श्राद्धमा चाहिँ छवटा पिण्ड दिनुपर्छ होइन, न्यूनतम छवटा दिनुपर्छ, त्योभन्दा छवटा भन्दा बेसी दिन्छु म भन्ने हो भने पनि पाइन्छ दिन चाहिँ, तर छवटा चाहिँ अनिवार्य हो होइन। हो त्यही त हो त, सोह्र श्राद्धमा गर्ने भनेको ससुरा बुवाको र सासु आमाको एउटा पिण्ड, अनि बुढो चाहिँ बुढा ससुरा बुवा र बुढी सासुको एउटा पिण्ड, उता त्योभन्दा माथि कुप्रो बु हजुर ससुरा र कुप्री हजुर सासु आमाको एउटा पिण्ड, तिनवटा पिण्ड यतापट्टि भयो होइन, अनि उतापट्टि तपाईँको चाहिँ तपाईँको श्रीमानको मामलीपट्टि तिनवटा पिण्ड हुन्छ, त्यसै गरी तिन पुस्ते यो छ पिण्ड हुन्छ है। अब यसमा त्यसरी गर्नु पर्दछ, अनि वर्षको तिथिको दिन चाहिँ एउटा पिण्ड हुन्छ, तर्पण तर्पण चाहिँ सबैलाई दिनुपर्छ फेरि तर्पण चाहिँ है। हो त्यही विधिले गर्नुहोस् भइहाल्छ, चिन्ता नगर्नुहोस् है त।
1: हस्
0: हस्, उहाँले फोन गर्नुभएको थियो, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ, तपाईँले पनि श्राद्धहरू उहाँकोबाट सम्झेँ मैले, तपाईँले पनि तपाईँको पनि सासू ससुरा हुनुहुन्न अथवा बुवा आमा हुनुहुन्न भने तपाईँले श्राद्ध गर्नुपर्छ है, श्राद्ध गर्नै पर्छ, यो पितृदोष लाग्छ नत्र। जस्तै गरी सोह्र श्राद्धको श्राद्ध चाहिँ कसैको, तपाईँको ससुर बुवा बित्नु भएको छ भने सोह्र श्राद्ध पनि श्राद्ध गर्नुपर्छ, सासु आमा बित्नु भएको छ तर ससुर बुवा चाहिँ जिउँदै हुनुहुन्छ भने सोह्र श्राद्धमा चोखो खाएर बस्नु, यो श्राद्ध गर्नु पर्दैन। कुरा त बुझ्नु भने है, यसरी गर्नु होला तपाईँहरूले गर्दाखेरि चाहिँ श्राद्ध गर्नुपर्ने त खास नियममा त पाँचवटा हो वर्षको, नभए तपाईँ हामीले नर्मली तिनवटा चाहिँ अनिवार्य गर्नै पर्छ। अब पाँचवटा श्राद्ध के को गर्ने भनेर तपाईँले सोध्नुहुन्छ भने म त्यो पनि भन्छु। पाँचवटा श्राद्ध चाहिँ जस्तै एउटा तिथि श्राद्ध, बुवाको आमाको तिथि श्राद्ध दुईटा भइहाल्यो, अनि सोह्र श्राद्धको तिनवटा भयो, अनि हजुरबाको र हजुरआमाको पनि श्राद्ध गर्ने चलन छ र शास्त्रमा पनि उल्लेख गरेको छ ती कुराहरू। फेरि कुरा बुझ्नु भने शास्त्रले पनि के भनेको छ भन्दा हजुरबाको र हजुरआमाको पनि श्राद्ध गर भनेर भनेको छ। अब तपाईँले हजुरबाको र हजुरआमाको पनि श्राद्ध गर्दै आउनु भएको छ भने सोह्र श्राद्धमा चाहिँ हजुरबाको तिथिमा श्राद्ध गर्नु पर्दछ। कुरा बुझ्नु भने हजुरबाको तिथिमा श्राद्ध गर्नुपर्छ। फेरि एकदेखि श्राद्ध चाहिँ हजुरबाको नगर्ने, अनि सोह्र श्राद्धमा चाहिँ हजुरबाको तिथिमा म श्राद्ध गर्छु भन्दा पाइँदैन, त्यो फेरि गलत हुन्छ है। त्यस कारण गर्दा तपाईँले पाँचवटा श्राद्ध गर्दै हुनुहुन्छ भने तपाईँलाई थाहा छँदैछ है, पाँचवटा श्राद्ध गर्नुभएको छैन, तपाईँले तिनवटा मात्रै गर्नुभएको छ भने ठिक छ, त्यही गरिराख्नुहोस्, त्यसले पनि दोष चाहिँ लाग्दैन तपाईँहरूलाई, पितृ दोष चाहिँ भन्ने कुराहरू हो। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। र हामी गोर्खा आउने भनेका थियौँ, अब जम्मा एक हप्ता बाँकी छ गोर्खा आउनको लागि। नाम धेरैजनाले नाम टिपाउनु भएको छ, तपाईँ पनि नाम भने टिपाउनुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न मन लागेको छ भने गोर्खा बजारमा तपाईँले चाहिँ साउनको 4 गते तपाईँ हामी भेट्नुहुन्छ, साउनको 4 गते गोर्खा बजारमा तपाईँहरू आउनुहोला। मोबाइल नम्बर यही नम्बर छ, गोर्खा बजारमा कहाँनिर आएर भेट्नुहुन्छ भन्ने कुराहरू चाहिँ म तपाईँलाई जानकारी त्यही दिने गराउँछु है, अनि तपाईँ हामी भेट भइहाल्छ। फोन भएपछि त जहाँ पनि भेट भइहाल्छ नि, चिन्ता गर्नै पर्दैन। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ, अनि मोबाइलमा फोन गरेर कहाँनिर हुनुहुन्छ भनेर सोधेर आउँदा पनि भइहाल्छ है। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। नारायण, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: दार्जिलिङबाट
0: सानुजी बोल्दै हुनुहुन्छ। दार्जिलिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: जोगीमाराबाट।
0: दार्जिलिङको जोगीमाराबाट है?
1: हजुर।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
1: म बाबुको बारेमा हेरौँ भनेको।
0: छोराको विषयमा?
1: हजुर।
0: जन्ममिति भन्नुहोस् त कति हो?
1: 2083 साल।
0: 2083
1: असारको 13 गते शनिबार बिहान 4:16
0: बिहानको 4:16 है?
1: हजुर। आज 12 दिन भयो।
0: हजुर। उज्यालो भएको 13 गते हो?
1: हजुर हो।
0: नरान गरिसक्नु भयो नि?
1: हजुर, हिजो भयो।
0: हिजो भयो होइन? नरानमा के नाम राख्नु भएको छ गुरु गरे भन्नुहोस् त, मिल्छ मिल्दो रहेछ यस्तोमा?
1: मिन बहादुर भन्दै हुनुहुन्थ्यो।
0: के बहादुर?
1: मिन बहादुर।
0: ए ठिक छ ठिक छ, निर्मल अथवा निम एउटै कुरा हो है?
1: हजुर।
0: मिलेको छ, वृश्चिक राशि पर्छ।
1: हजुर।
0: 2083 सालमा जन्म भएको शनिबारको दिन, शुक्रबारको राति, उजारो भएको शनिबार, त्रयोदशी तिथिमा जन्म, वृश्चिक राशि, अनुराधाको दोस्रो चरण, नाम आउँछ निमबहादुर अथवा निर्मल, नाम आउँछ मद्दिनाडी देवगण परेको छ है। अनि घातकमा परेको छ तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 नम्बर राशिमा तुला भन्ने राशि चाहिँ घातक भन्ने लेखिया छ। बाबुको कुण्डली ग्रह दशा राम्रै छ, माङ्गलिक परेको छ यो बाबु, माङ्गलिकको दशाको शान्तिहरू गर्नुपर्छ, ठुलो भएपछि अहिले पर्दैन। अहिले पनि मंगलबारको दिन र पूर्णिमाको दिन चाहिँ तपाईँले चोखो खानु है, शुद्ध भोजन माछा मासु लसुन प्याज मंगलबार र पूर्णिमाको दिन नखानु। र यो बाबुलाई पेटमा पेट दुखेर रुन सक्छ, खाने कुरामा ख्याल गर्नु। है यो बाबुलाई अलिकति पेटबाट समस्या हुन्छ, पेटमा पेट चिसो भएर निमोनियाहरू पनि हुनसक्छ, अलिक सावधान रहनु। गर्मी महिना त गर्मी महिना छ तर पनि बच्चा बच्चीलाई निमोनिया हुनसक्छ, अलिक सावधान रहनु। बाबु ग्रह पनि त्यस्तै त्यस्तै परेको छ। फेरि अहिले भ्रामरी भन्ने ग्रह र अर्को शनि भन्ने ग्रह चलेको छ, अनि यो भ्रामरीले पनि स्वास्थ्य बिगार्छ, शनिले पनि स्वास्थ्य बिगार्छ है। अब धेरै स्वास्थ्य बिगार्यो भने केही उपाय गरौँला, नभए अलिकति ख्याल गर्नुहोस्, केयर गर्नुहोस्। यो बेलामा जस्तै आगोको छेउमा एक्लै बच्चा नराख्नुहोस्, नछन्नुहोस्। हिटरको छेउमा एक्लै बच्चालाई नराख्ने, नछन्ने। बच्चालाई तेलहरू लगाएर आगो कोइलाहरूबाट सेक्दा एकदम ख्याल गरेर सेक्नुहोस्। यो बेलामा अलिकति चोटपटक लाग्न सक्ने कुराहरू परेको छ। तेलहरू लगाउँदाखेरि पनि मन तातो बनाएर लगाउने, अलिक ख्याल गर्नुहोस् है। माङ्गलिक परेका छन्, कुण्डली त राम्रो छ, भाग्य राम्रो लिएर आएका छन्। बाबुले चाँदीको कडाहरू लाउन मिल्छ, अहिले लगाइदिनुहोस्। त्यसैभरि लगाएको राम्रो हुन्छ। ठुलो भएपछि चाँदीको सिक्रीहरू बनाएर पनि लगाउनु पर्छ। बाबुको चन्द्रमा बिग्रिएको छ, चन्द्रमा निचो छ र लगाउने छ माङ्गलिक, अलिक छिट्टो रिसाउने छ बाबुको। ग्रहहरू परेको छ, पछि गएर विवाह गर्ने, आफै खोजेर आफै रोजेर विवाहहरू गर्ने कुण्डली छ। पढाइमा असाध्यै राम्रो छ ग्रह गोचरबाट हेर्दा, तर ख्याल चाहिँ गर्नुपर्छ है। बेला बेलामा दशाको शान्ति, ग्रहको शान्तिहरू गराउनु भयो भने पढाइ पनि राम्रो हुन्छ, सरकारी जागिर राम्रो हुन्छ बाबुको लागि चाहिँ नै। वैदेशिक यात्राहरू पनि राम्रै मध्यम हुन्छ बाबुको लागि चाहिँ, ठिक छ। ग्रहहरू त्यस्तो चिन्ता गर्नु पर्दैन। केही समस्या पर्यो भने हामी साउनमा 6 गते 7 गतेतिर विशेष उहाँ धादिङ पुछर बजार आउँछौ, आएको बेलामा एकचोटि भेट्नु होला नि बाबुले लिएर आउनु होला एकचोटि। नजिक छ, नजिक पर्छ भने, नभए रेस्ट गर्नुहोस्। भर्खर सुत्केरी हुनुहुन्छ तपाईँ है। अब सानो बच्चा लिएर धेरै हिँडुल गर्न पनि राम्रो होइन, हो कि होइन? त्यो गर्नु, अरू त्यस्तो चिन्ता गर्नु पर्दैन, ठिक छ। ग्रहहरू राम्रै छ है त। अरू केही छ सोध्न मन लागेको कुरा तपाईँलाई?
1: अरू त केही छैन, के कसो छ?
0: माङ्गलिक परेका छन् बाबु, माङ्गलिकले चाहिँ पछि गएर यसो लपसप गरेर बिहा गर्ने कुण्डली पर्छ, त्यो पछिको कुरा हो। त्यसको लागि चाहिँ मङ्गलबारको दिन तपाईँले चोखो खानु, पुर्णिमाको दिन चोखो खानु, दुई दिन चोखो खाने, महिनामा एक फेर, हप्तामा एक फेर चोखो रितो गर्नुहोस् है। यसले गर्दाखेरि सन्तानलाई पनि राम्रो गराउँछ, समस्याहरू कम हुन्छ क्या। त्यसले गर्नु, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिकै राम्रै देखिन्छ है त।
1: हस्
0: त, उहाँले फोन गर्नुभएको थियो धादिङ जोगीमाराबाट फोन गर्नुभएको उहाँले। तपाईँ पनि आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। तपाईँले नाम, धेरैले नाम टिपाउनु भएको छ, तपाईँहरू पनि छुट्नु भएको छ भने नाम टिपाउनु छ है। गोर्खा बजारमा हामी 4 गतेदेखि चिना हेर्छौँ आएर। गोर्खामा तपाईँहरू, गोर्खा नजिक हुनुहुन्छ, गोर्खा बजारसम्म आउन सक्नुहुन्छ भने तपाईँले चिनाहरू चाहिँ विशेष गरी हेराउनको लागि, घर घरेलुको माटो देखाउनको लागि, ग्रह दशा भाग्य कस्तो छ भन्नको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते। राधे राधे, काँडोको बोल्दै हुनुहुन्छ। सिन्धुली जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: उषा
0: चौधरी। कसको विषयमा हेर्न चाहनुहुन्छ उषाजीले? छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2056 साल।
0: 2056 साल भदौ महिनाको 11 गते हो। भदौ महिना 11 गते, जन्म समय भन्नुहोस् त कति हो?
1: बिहानको 7:15।
0: 2056 साल भदौको 11 गते अनि
1: बिहानको 7:15।
0: बिहानको 7:15 हो।
1: हजुर,
0: बिहानको 7:15 शुक्रबारको दिन पर्दो रहेछ होइन? ल सुन्नुहोस् है, 2056 साल भाद्र कृष्ण पक्षको शुक्रबार परिवार तिथिमा जन्म, कुम्भ राशि, शतभिसारको दोस्रो चरण नाम आउँदो रहेछ, शाहबाट नाम आउँदो रहेछ है, नाम आउँछ शाहबाट, आदि नदी राक्षस गर्नु परेको छ, घातकमा परेको छन् तिथिहरू, तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा तीन नम्बर राशिमा कुम्भ राशि घातक भनेर लेखिया छ होइन, ग्रह कुण्डली भाग्य राम्रा छन् बाबुको, त्यति धेरै नराम्रो ग्रह छैन, अलिकति यो बाबुको विवाहमा अलिकति विशेष ख्याल गर्नुहोला है, कृष्ण पक्षको शुक्रबार परेवा तिथिमा जन्म कुम्भ राशि शतभिसारको दोस्रो चरण नाम आउँदो रहेछ, शाहबाट नाम आउँदो रहेछ है, नाम आउँछ शाहबाट, आदि नदी राक्षस गर्नु परेको छ।

0: शनिबारको दिन चोखो खाने शुद्ध भोजन गराउनुपर्छ। एकदम हिम्मतवाला बहादुर छोरो पाउनु भएको छ, बधाई छ। अलिकति मान्छेले कुरा काट्न सक्छन्, अलि विशेष गरी यो तपाईँको छोरा यस्तो फलानु यस्तो ढिस्कानु यस्तो भन्न सक्छन्, त्यसमा अलिकति विशेष ख्याल गर्नुहोला बाबुको लागि चाहिँ नि। अरू जस्तो नराम्रो ग्रहहरू देखिनँ मैले, ठिकै छ। अहिले सङ्कट चलिरहेको छ, शनि चलिरहेको छ, शनि सङ्कटको दशाको शान्ति गर्ने राशि कुम्भ हो बाबुको। अलिकति अहिले अन्त्य साढे साथी चलिरहेको छ, साढे साथीको लागि पनि विशेष ख्याल गर्नुपर्छ। यो शनिले नसामा अलिकति चोट फरक राख्ने, नसा सम्बन्धीको समस्या, झुटो आरोप लाग्ने ग्रहहरू हुन्छ, यसमा अलिकति
1: अनि छोरोले हिम्मत गरेर अनि ऊ गरेर छ, अनि बाइकमा अफिसबाट आउँदै हुनुहुन्थ्यो, अनि त्यो अफिसबाट अब क्रस गर्दाखेरि एउटा अब बाइकले पनि हानेको रहेछ क्या छोरोको, अनि त्यही ग्रह अब के छ त्यो ग्रह कटाउनु पर्यो भनेर
0: बाबुको लागि ग्रह कटाइदिइहाल्नुहोस् तुरुन्तै। शनि सङ्कटको ग्रह अनि साढे साथी चलिया छ, यो ग्रह कटाइदिनुहोस् बाबुको लागि। र बाबुलाई भन्नुहोला तपाईँले शनिबारको दिन मङ्गलबारको दिन चोखो नितो शुद्ध भोजन बाबुले गर्नुपर्छ। शनिबारको दिन अग्निरुद्धि जुरेको जुराएर चाहिँ ग्रह शान्ति गर्नुहोला। शनिबारको दिन विशेष गराइदिनुहोस्। यो शनिले गर्दा अलि फलामबाट भयो, काठहरूबाट भयो हुन सक्छ, अलि सावधान रहनुहोस्। मिसिनेरी चिजबाट टाढा रहनुपर्छ अहिले यो समय है। अब हजुर भन्नुहोस् त,
1: बाहिर जानु गर्दैछ छोरो, के कस्तो छ?
0: बाहिर जाने विदेश जानको लागि ठिक छ। अब मेरो सल्लाह अनुसार चाहिँ बाबुलाई एउटा रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनुहोस्। ग्रह शान्ति गरेर मात्रै अलिकति राम्रो हुँदैन, अहिले खर्गो छ बाबुको है। विदेश गए पनि नगए पनि रत्न कवच लगाएर ढुक्क भएर बस्नु बाबुको लागि फाइदाजनक गराउँछ। राशिको पनि त्यही रत्न, ग्रहको पनि त्यही रत्न, डबल फाइदा हुन्छ बाबुको लागि चाहिँ। यो रत्न कवच लगाइदिनुहोस् है बाबुलाई। यसका लागि तपाईँले 10 बजेपछि फोन गर्नुभयो भने, अर्डर गर्नुभयो भने म बनाएर तपाईँको सिन्धुलीमै पठाइदिन्छु त्यहीँ। अनि बाबुलाई लगाइदिनुहोस्, शनिबारको दिन पारेर लगाइदिनुहोस्। यसले राम्रो गराउँछ, दुःखहरू हुँदैन, बाबुलाई चोट पटक लाग्दैन, घटनाहरू घट्दैन। अहिले एकदम सावधान, मोटरसाइकल एकदम बिस्तारी छेउछेउबाट चलाउनु पर्छ भन्नु है।
1: त्यही
0: त हो, ग्रह लाग्नु भनेको त्यस्तै हो क्या। नगरेको गल्तीलाई पनि गल्ती तैँले हानिस् भन्ने, तैँले गरिस् भन्ने, पुलिस थाना जानुपर्ने, मुद्दा पर्ने, यस्तै खालका समस्या छ बाबुको। त्यही भएर अहिलेको लागि रत्न कवच बेस्ट छ, बाबुको लागि उपयुक्त छ, सधैँभरि लगाउनु मिल्छ। तपाईँले सल्लाह गरेर दिउँसो 10 बजेपछि यही नम्बरमा फोन गर्नुहोस्। तपाईँलाई आवश्यक चाहियो भने म बनाएर पठाइदिन्छु है। होइन, विवाह गर्न त केही छैन, विवाह गराउनुहोस्। तर माङ्गलिक केटी खोजेर विवाह गराउनुपर्छ भनेको, जुराएर विवाह गर्नुपर्छ। फेरि लभ सप परेर ग्रह छ कि बाबुको है, तपाईँलाई थाहा छ कि थाहा छैन? हो त नि, लभ सप परेर विवाह हुने ग्रह परेछ। अब केटीको र यो बाबुको साल महिना गते समय जुदाएर अनि मात्र विवाह गर्न हुन्छ हुँदैन कन्फर्म गराएर, अब बिहा नगरी नसुन्ने हो भने दोषहरू मेटाएर के गर्नुपर्छ उपायहरू गरेर मात्र विवाह गर्नुपर्छ। अब एकचोटि अर्काको छोरीलाई विवाह गरेर लिएर आएपछि न फेर्न मिल्ने न साथ मिल्ने हो कि होइन? सुरुमै विवाह गर्दाखेरि एकदम ख्याल गर्नुपर्छ। यदि विवाह बिग्रियो भने त्यो नानीको पनि जिन्दगी बर्बाद, हाम्रो छोराको पनि जिन्दगी बर्बाद होइन? एकदम ख्याल गर्नु विवाहको लागि चाहिँ है। उहाँले फोन गर्नुभएको थियो, हामीलाई सिन्धुलीबाट फोन गर्नुभएको थियो, त उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा गरेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ।

हुन्छ र मसँग प्रत्यक्ष रूपमा भेट्नका लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। हामी 4 गतेदेखि चिन्ह हेर्नेछौँ गोर्खा बजारमा आएर, तपाईँहरू गोर्खा नजिक हुनुहुन्छ भने सबैजनाले आएर आफ्नो चिन्हहरू ग्रह दशाहरू यस्तै गरेर तपाईँले माटोहरू हेराउनुहुन्छन् भने तपाईँहरू नजिक आएको बेलामा फाइदा लिइहाल्नुहोला भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राप्त मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालय
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: 거기에는
1: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज
2: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो
3: कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्धन गर्ने उद्देश्यका साथ यहीमा 2, 3 र 4 गते चितवन एक्सपो सेन्टर भरतपुरमा आयोजना हुन गइरहेको वृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी 8 नेपाल एग्रिटेक इन्टरनेशनल एक्सपो 2082 सहभागी बन
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
5: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिङ्की भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
6: लिङ्की मात्रै होइन भगवती रिकन्डिसन एन्ड ओसबाट लिइहाल न मैले त त्यही रिटर्न लिएको अहिलेसम्म राम्रै चलिरहेछ
5: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
7: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
5: प्रोप्राइटर अमित फर्साई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98-550-82-751
8: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पुग्ने
9: नानी के भयो किन रहेको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
10: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो त सपोर्ट त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
9: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
10: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
9: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
10: सम्पर्क नम्बर 98-450-82-997
6: 98-550-10-997
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
12: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
12: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
11: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
14: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
15: हो र
14: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
15: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
15: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
14: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने।
17: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
18: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
20: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
0: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
21: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार विज्ञापन।
22: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
23: डर लाग्नु, निद्रा नलाग्नु,
22: अनौठा विचार आउनु,
23: निराशा बढ्नु, खुसी नहुनु,
22: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
23: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
22: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
23: छटपटी हुनु, चिटचिट पसिना आउनु,
22: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
23: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
22: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
23: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
24: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो,
25: खोजै के आयो त्यस्तो, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्न, यसो त जन्मिन लेखिहाल्छ नि।
24: अरे मिथ्या भ्रामक भन्छ के यो उनीको चाहिँ,
25: तिमीलाई थाहा थिएन?
24: थाहा थिएन।
25: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
24: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
25: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
26: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
27: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा फूर्तिजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता फूर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढ़ी हुन्छ।
28: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढ़ाउँछ। शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने
27: गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
1: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
27: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
1: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
27: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाई अनुसारको तौल कायम गर्ने,
1: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
27: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचना अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा सुनिसा महतेको नमस्कार। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा सरकारका तर्फबाट 4 विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 र नेपाल विशेष सेवा ऐनको साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 बैठकमा पेश गर्नुहुनेछ। यसै गरी मन्त्री गौतमले नै महाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यक्रम छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। सम्पत्ति छानबिन आयोगमा परेका उसुरीहरूको प्रारम्भिक अध्ययन शुरू भएको छ। हालसम्म प्राप्त भएका 1500 उसुरी मध्ये 400 फाइल खोलेर अध्ययन थालिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार आयोगमा बहालवाला कर्मचारी, राजनैतिक नेता, पूर्व मन्त्री, न्यायाधीश र संस्थानका पूर्व सल्लाहकारहरू विरूद्ध सम्पत्ति लुकाएको आरोपमा उजुरी परेका छन्। कतिपय उजुरीमा आफन्त, कार्यालय सहयोगी र चालकका नाममा समेत सम्पत्ति राखिएको उल्लेख छ। आयोगले असार मसान्तसम्म सम्पत्ति विवरण बुझाउने समय तोकेको छ। यो अवधिमा विवरण नबुझाउनेहरूको बैंक खाता, जग्गा, शेयर र व्यवसायको लगत संकलन गरी अनुसन्धान गरिनेछ। छानबिनका क्रममा वैध आमदानी भन्दा बढ़ी सम्पत्ति फेला परेमा वा स्रोत नखुलेमा आयोगले कार्यवाहीका लागि सरकार समक्ष सिफारिश गर्नेछ। अधिकार सम्पन्न बागमती संयुक्त एकीकृत विकास समितिले एकैसाथ नगद राहत र निशुल्क खाना दुवै उपलब्ध गराउन नसक्ने भएकाले होल्डिङ सेन्टरमा खाना बन्द गरिएको स्पष्ट पारेको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार खिमबमसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाटले अधिकांश परिवारले नगद बुझिसकेकाले अब आफ्नै व्यवस्थापन गर्नुपर्ने र यसले उनीहरूलाई आत्मनिर्भर हुन प्रोत्साहन गर्ने बताउनु भएको छ। व्यवस्थापनका लागि सरकारले प्रत्येक परिवारलाई 25,000 रूपियाँ दिएको छ भने वास्तविक सुकुम्बासीका लागि 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँका दरले भाड़ा रकमको व्यवस्था गरेको छ। हालसम्म पहिचान भएका 2,608 परिवार मध्ये अधिकांशले उक्त रकम बुझिसकेका छन् भने केही परिवारले बाह्य उत्साहट र गलत प्रसारका कारण राहत लिन नमानेको अध्यक्ष भाटले बताउनु भएको छ। समितिले सुकुम्बासीहरूको डिजिटल डाटाबेस तयार पारेको जनाएको छ, जसमा समेटिएका परिवारले निशुल्क स्वास्थ्य बीमा, बालबालिकाको शिक्षामा सहयोग, रोजगारीमा प्राथमिकता र जग्गा पहिचान भएपछि स्थायी पुनस्थापनाको सुविधा पाउनेछन्। अध्यक्ष भाटले जोखिमपूर्ण ठाउँ छाडेर सरकारलाई सहयोग गर्न सबै सुकुम्बासी परिवारसँग आग्रह गर्नुभएको छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: the warranty Easy Kabisa Harek Gold CCTV le banao ghar asakha World Cup 2026 ka awasar ma CCTV le lyaeko cha 2 plus 3 barsha ko warranty sathai 36,000 samma ko cashback sajilo 0% EMI ko suvidha nagrikta bhayeko cha World Cup to World Cup CCTV khel sangai bharosa sangai
1: बाँकी खबर र तहको स्मार्ट नगरपालिका तीन औरैयामा जग्गाको विवादमा विश्वमा विवाद हुँदा चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ। गैराती स्थानीय दुई पक्षबीच भनाभन र कुटपेट हुँदा चक्कु प्रहारबाट भूतान शाह गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल गौड लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। झडपका क्रममा राम बहादुर शाह पनि घाइते हुनुभएको छ। उहाँको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनामा संलग्न रामेश्वर शाह र राम अवतार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। छोटी भन्सार पुनः सञ्चालनमा आएसँगै भारतीय नम्बर प्लेटका चार पाङ्गे सवारी साधनको आवत जावत शुरू भएको छ। सशस्त्र सीमा सुरक्षा बलले गत शुक्रबारदेखि भारतीय गाड़ी प्रवेशमा रोक लगाएपछि स्थानीय व्यवसायी र सर्वसाधारण आन्दोलित भएका थिए। सरकारवालाहरूबीच भएको छलफलपछि भारतीय गाड़ीलाई सहज रूपमा भित्र नदिने सहमति भएको हो। अहिले भारतीय सवारी साधनले भन्सारबाट निशुल्क सुविधा पास लिएर ठोरी र आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गर्न पाउनेछन्। मंगलबारदेखि यो व्यवस्था औपचारिक रूपमा भाइसँगै सीमा क्षेत्रको व्यापार र पर्यटनमा सुधार आउने स्थानीय व्यवसायीले आशा व्यक्त गरेका छन्। अब मौसम जल तथा मौसम विज्ञान विभागले आज देशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मनसूनी वायु सक्रिय रहेकाले बागमती कोसी गण्डकी लुम्बिनी र मध्य प्रदेशका थोरै स्थानमा धेरै ठूलो पानी पर्ने अनुमान गरिएको छ। विभागका अनुसार आज दिउँसो र राति देशभर बादल लाग्नेछ भने पहाड़ी तथा तराईका क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ। यस्तै मध्य लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ। मौसमविदहरूका अनुसार आज साँझदेखि पश्चिम तराईका कपिलवस्तु दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुर तथा पूर्वी तराईमा ठूलो वर्षा हुन सक्ने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। अब विदेशका खबर। अमेरिकाले दक्षिण इरानका विभिन्न रणनीतिक तथा सैन्य क्षेत्रहरूलाई निशाना बनाएर आज बिहान ठूलो हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान सेन्टकमका अनुसार होर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणको जवाफमा यो कार्यवाही गरिएको हो। हवाई हमलामा इरानको वायु रक्षा प्रणाली राडर मिसाइल प्रक्षेपण स्थल ड्रोन आधार र बन्दरगाहहरूलाई निशाना बनाइएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन्। आक्रमणका कारण बन्दर अब्बास सिरिक र किस्म टापुका सैन्य ढुंगा र तटीय संरचनाहरूमा क्षति पुगेको छ। इरानले व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोपलाई अस्वीकार गर्दै यसलाई द्विपक्षीय समझदारीको ठाडो उल्लंघन भनेको छ। यो सैन्य तनावसँगै विश्व बजारमा कच्चा तेलको मूल्य 2.7% बढ़ेर प्रति ब्यारेल $72.40 पुगेको छ। अमेरिकाले आगामी जुलाई 17 लागू हुने गरी इरानी तेल निर्यातमा नयाँ प्रतिबन्धको समेत घोषणा गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत अन्तिम 16 खेलहरू सकिएसँगै क्वार्टर फाइनलमा पुग्ने 8 टोलीको टुंगो लागेको छ। आज बिहान कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 हराउँदै स्विजरल्याण्ड अन्तिम टोलीका रूपमा क्वार्टर फाइनलमा प्रवेश गरेपछि समीकरण पूरा भएको हो। अब सेमी फाइनल प्रवेशका लागि फ्रान्स मोरक्को स्पेन बेल्जियम नर्वे इंग्ल्याण्ड अर्जेन्टिना र स्विजरल्याण्ड भिड्नेछन्। पहिलो खेल जुलाई 10 फ्रान्स र मोरक्को बीच हुनेछ। यस्तै जुलाई 11 स्पेन र बेल्जियम तथा जुलाई 12 नर्वे र इंग्ल्याण्ड आमने सामने हुनेछन्। यसैबीच साबिक विजेता अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराउँदै क्वार्टर फाइनलमा स्विजरल्याण्डसँगको भेट पक्का गरेको छ। 2-0 अगाडि रहेको इजिप्ट विरूद्ध अर्जेन्टिनाले अन्तिम समयमा लगातार 3 गर्दै खेल आफ्नो पक्षमा पार्यो। खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्री र भीएआरको निर्णयप्रति असन्तुष्टि जनाउँदै अर्जेन्टिना र लियोनेल मेस्सीलाई अगाडि बढ़ाउन आफ्नो टोलीमाथि अन्याय गरिएको आरोप लगाएका छन्। नमस्कार काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8।
2: हेलो विश्व खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ।

0: भनेर श्रोता नमस्कार. आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. यहाँहरूले पनि सुनिराख्नु भएको छ. डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेसन .com मार्फत पनि नेपाली बहस प्रसारण भइरहेको छ. काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि नेपाली बहस देखेर प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, नक्कली भूटानी शरणार्थी प्रकरण, पूर्व उप प्रधानमन्त्री तो बहादुर राई माझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 15 जनालाई दोषी ठहर गरिएको छ. फरार 8 जनाको हकमा पक्राउपछि कानून बमोजिम हुने गरी मुद्दा मुल्तवीमा राखिएको छ. 7 जनाले सफाई पाएका छन्. यहाँहरूलाई थाहा छ दोषी ठहर भएका अन्यहरूमा टेक नारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्द चौधरी, अन्ताबा शेर्पा, शमशेर मिया, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झा रहेका छन्. फरार प्रतिवादी अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, नीरज राई, राजेश अरियाल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनिल बुढाथोकी रहेका छन् भने सफाई पाएकाहरू सन्देव राई माझी, राम शरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले सफाई पाएका छन्. आदरणीय श्रोता, यतिखेर हामीसँग अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाट हुनुहुन्छ. भाटजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
1: धन्यवाद.
0: अब अहिलेको अवस्थामा सुकुम्बासी व्यवस्थापन जसरी सरकारले अगाडि बढ़ायो, सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन खाना बन्द गर्ने तपाईँहरूको एकदम निर्मम तरिका त बडो गजब लाग्यो. यो किन भइरहेछ यस्तो?
1: धन्यवाद. यो अब निर्मम भन्दा पनि अब पहिला त हामीले बुझ्नुपर्ने कुरा, बागमती सभ्यताले सहित जुन भनौँ नेपाल सरकारको एउटा महत्वपूर्ण बागमती नदी तथा यसका सहायक नदीहरूलाई प्रवर्धन गर्ने जुन निकाय छ, यसको अधिकार क्षेत्रभित्र परेका जुन जोखिमपूर्ण बस्तीहरू थिए ती अत्यन्तै दयनीय अवस्थामा र त्यही नै अवस्था जुन बर्सातको समयमा हामीले देख्यौँ, विगतका चाहिँ बाढीहरूमा विगतका वर्षहरूमा पनि अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको हुनाले यस यो वर्षा शुरू नआगाउ हटाउनु स्वाभाविकै पनि हो. अब व्यवस्थापन गर्ने क्रममा अब विभिन्न चरणहरू पार गर्दै गर्दा अब यत्रो ठूलो जनसङ्ख्यालाई हामीले अब प्रदेश अर्को ठाउँमा व्यवस्थापन गर्ने क्रममा यो अवस्था आउनु स्वाभाविकै हो. तैपनि सरकारले सकेसम्म होल्डिङ सेन्टरमा राखेर सकेसम्म उहाँलाई नै आफ्नो सुव्यवस्थापनमा बाहिर बसिराख्नु भएको भए तापनि प्रति परिवार दिने राहत रकम र अन्य उहाँहरूलाई जग्गा प्राप्त नहुन्जेलसम्मका लागि 3 महिनासम्म राहत दिने गरी प्याकेजमा राख्दाखेरि त पक्का पनि हामीलाई त्यो लागेर नै हामीले यो प्रक्रियामा गएको हो.
0: होइन, अब अहिलेको अवस्थामा होल्डिङ सेन्टरबाट बाहिरिएका केही परिवार होइन अहिले आफन्तको शरणमा छन्, कतिपयले कोठा नपाएर अल्पत्र परेको गुनासो पनि पोखिरहेका छन् होइन. अब यस्तो अवस्थामा राज्यलाई दया लाग्दैन भने
1: यो राज्यले चाहिँ हामीले त्यसै कारणले त हामी यो नेपाल सरकारबाट अब प्रति परिवार हामीले जो जग्गा भए पनि नभए तापनि एउटा ठाउँबाट बस्ती उठाएर अर्को ठाउँमा लाँदाखेरि पक्का पनि उहाँलाई गाह्रो साग्रो हुन्छ भन्ने आधारमा नै 25,000 सबैले नै पाउने. त्यस पछाडि चाहिँ जग्गा भए
0: अहिलेसम्म पाउनु भएको छैन 25,000
1: त्यो त्यही हो. त्यो एकदम स्वाभाविक प्रश्न गर्नुभयो चाहिँ. अब यस कारणले म त्यसमा आउँदैछु. अब यसमा चाहिँ 25,000 उहाँलाई त्यो प्रतिस्थापन खर्च एउटा भयो. त्यस पछाडि चाहिँ जग्गा नभएकाहरूको हकमा वास्तविक सुकुम्बासीहरूलाई पहिचान गरेर फेरि त्यसैलाई उहाँलाई थप चाहिँ फेरि 3 महिनासम्म जग्गाको व्यवस्था नहुन्जेलसम्मलाई अब र त्यो 15,000 गतिले 3 महिना त्यो चाहिँसम्मलाई पनि उहाँलाई चाहिँ यो भाडा रकम जुन बाहिर पस्दाखेरि चाहिँ दिएको अवस्था छ. यो 25,000 यो राहत रकम लिने सन्दर्भमा पनि उहाँलाई चाहिँ स्वैच्छिक रूपमा जुन अहिले 2608 टोटल परिवार हामीले आइडेन्टिफाई गरेको जुन परिवार त्यो रेकर्ड डेट हामी कहाँ भएको त्योमध्ये पनि 388 होल्डिङ सेन्टरमा बसिएको अवस्था थियो. बाँकी 220 बाहिर आफू हामी आफ्नै बन्दोबस्तीमा बस्छौँ भन्ने भनेर बाहिर बसिएको अवस्था हो. 388 जुन होल्डिङ सेन्टरमा तपाईँले भनेको प्रश्नमा होल्डिङ सेन्टरकोमा पनि हाम्रो लगभग 325 जनाले चाहिँ रात रकम पाइसकेकोबाट स्वैच्छिक रूपमा उहाँले चाहिँ हामी व्यवस्था गर्छौँ र बस्छौँ भन्ने आधारमा बसेको जम्मा निवेदन नदिने संख्या भनेको चाहिँ अहिलेसम्म आइग्निफाई भएको जम्मा 27 जना मात्रै हो, त्यो चाहिँ राजा स्वामीको मुख्य गरी राजा स्वामीमा भएको र केहीको त्यति मात्रै हो। बाँकी त उहाँले चाहिँ 325 जना भनेपछि आफै हिसाब गरे हुन्छ कि उहाँले चाहिँ स्वतः रूपमा चाहिँ यसरी व्यवस्थापन गरिसक्नु भएको
0: भाषा। अब हामीलाई जानकारी प्राप्त भएअनुसार चाहिँ सुकुम्बासीहरूले चाहिँ होइन खाना बन्द गरेर नगरकोट र बोडे सेन्टर पनि बन्द गराएको खबर आएको छ। खरीपाटीमा झण्डै 100 जना भोगभोगी छन् भन्ने खबर आएको छ। यो कतिको साँचो हो?
1: धेरै राम्रो। यो प्रश्न चाहिँ एकदमै हामीले क्लियर गर्नुपर्ने नै पनि थियो। अब यसमा कस्तो छ भने अब टोटल हामीले चाहिँ भनौँ न सरकारको तर्फबाट यो जेठ 5 गते रात घोषणा गरे पश्चात हामीले त्यो फेजमा प्रवेश गर्दै गर्दा उहाँहरूलाई चाहिँ एउटा स्वैच्छिक रूपमा तपाईँहरूले चाहिँ निवेदन दिएर यो रात रकम लिएर जसरी बाहिर 2-3 झन्डै अब कति पर्सेन्ट भन्ने अब 220 बाहिर 388 होल्डिङ सेन्टरमा होइन उहाँले चाहिँ टाढा टाढाका जस्तो बनेपा खरीपाटी नगरकोट यी चङ्गु राजा स्वामी लगायत सरिएर बस्दाखेरि उहाँहरूको बच्चाहरू बाल बच्चाहरूको शिक्षा दीक्षा स्वास्थ्य यो अनि हरेक हिसाबले चाहिँ पनि अब गाह्रो साँगुरो परिरहेको अवस्था अब बाहिर एउटा स्वतन्त्र रूपमा बस्नु र अब होल्डिङ सेन्टरहरूमा गाह्रो साँगुरो बस्नु पक्कै पनि अब गाह्रो हुने अवस्थालाई मध्यनजर राखेर हामीले चाहिँ अब के भन्यो भने स्वैच्छिक रूपमा तपाईँहरूले पनि 3 महिनाको भाडा रकम र अनि यो सहित लिएर चाहिँ अहिले आफ्नो पाइप पर्ने ठाउँमा मिलाएर चाहिँ बस्नु छ अहिलेलाई सरकारले जग्गाको लागि चाहिँ काम गरिरहेको अवस्था चाहिँ हुन्जेलसम्मलाई यो व्यवस्था गरेको अवस्थामा चाहिँ अब आयो कुरा के भने जुन अब हामीले
0: पाइप पर्ने स्थानमा त बस्ने कोठामा पाएर चाहिँ होइन निकै गाह्रो छ नि त काठमाडौँमा त अब कहाँ गएर बस्ने क्या घरबारै बाटो मान्छेलाई जग्गै नभए मान्छे के गर्ने
1: त्यसै त्यही कुरा गरेको त्यस कारणले गर्दाखेरि अब त्यो रकम लिइसके ल बस्नुहोस् भन्ने क्रममा चाहिँ करिब हाम्रो चाहिँ भनौँ त्यस पछाडि 5 दिनको हामीले एउटा सूचना दियौँ 8 गते 8 गते पछि 5 दिनको त्यसपछि हामी 1 हप्ता थप्यौँ 19 गते पुर्यायौँ 19 गते पछि पनि हामीले जबरजस्ती बाहिर नगरेकन उहाँहरूले दिने जुन निवेदन दिएका मध्येको जुन खानाका लागि मात्रै हामीले चाहिँ त्यस पछाडि नठिक छ हामीले किन्ने सरकारले सधैँभरि चाहिँ यो डोरो उता रात रकम पनि बुझ्ने रात रकम बुझ्नेको संख्या नै मैले भनिसकेँ कि 380मा अब 27 जना बाहेक सबैले रात रकम बुझिसकेपछि त खाना पनि दिने फेरि रात रकम दिने भन्दा त बजेट त डोरो गाह्रो हुने हुनाले पनि उहाँले
0: रात रकम तपाईँहरूले प्रति परिवारलाई कति कति दिइरहनु भएको छ वा प्रति
1: प्रति परिवार 25,000 चाहिँ पुनर्स्थापना खर्च दियौँ
0: यो एकपटक मात्र पाउनेवाला हो वा चाहिँ महिना
1: एकदम ठिक एकपटक चाहिँ 25,000 सुरुमा पाउने सबैले अनि जग्गा नभएका चाहिँ एउटा हामीले स्क्रिनिङ भइरहेको छ त्यो हुने बित्तिकै स्क्रिनिङ सेकेन्ड लेभलको यो स्क्रिनिङ भनेको चाहिँ वास्तविक सुकुम्बासी हो कि होइनन् भन्ने जग्गा उहाँहरूको नाममा कतै छ कि भन्ने आइडेन्टिफिकेसन भइरहेको छ भूमि व्यवस्था मन्त्रालय अन्तर्गत त्यो हुने बित्तिकै हामी चाहिँ फेरि 15,000 गते प्रति महिना भाडा पनि उहाँहरूलाई रकम उपलब्ध गराउने 3 महिनासम्म त्यस्तो जग्गाको व्यवस्थापन भइसकेपछि उहाँहरू स्वतः नै आफ्नो जग्गा प्राप्त भएको ठाउँमा जानुहुन्छ। यो हामी व्यवस्थित रूपमा योमा त व्यक्त गरेको अवस्था अनि जबरजस्तीको कुरा हाम्रो होइन उहाँले अहिलेको हाम्रो हिचङ्गो खाली भइसक्यो करिब करिब बस पार्कका लजहरूमा भएका चाहिँ करिब हाम्रो 8-9 जना बाहेकका बाँकी
0: के गर्दैछ अब खानै नदिएपछि त अनि भोगभोगै त बस्नु भएन नि त कतै न कतै त जानु पर्यो नि त होइन खानालाई
1: होइन होइन रात रकम लिएर उहाँले निवेदन छ त हामी कहाँ निवेदन त्यो 3 चाहिँ मैले भनिसकेँ यहाँलाई कि केही प्रक्रिया मिलेको बाहेक नमिलेको बाहेक 27 जना बाहेक
0: तपाईँहरूले आइडेन्टिफाई गर्दै गर्दाखेरि कतिपयको जग्गा कतिपयले चाहिँ ब्याङ्किङ रूपमा चाहिँ रकम जम्मा गरेको कतिपय चाहिँ अलिकति रोजगारीमा आबद्धता भएको वा यस्तो खालको पनि भेटिया छ
1: छ एकदम त्यस्तो पनि छ कतिपयले डिक्लेयर पनि गर्नुभएको छ खासमा त अब रङ्गशालामा चाहिँ यति नै परिवार मात्र थिएनन् होला नि धेरै थियो नि त रेकर्ड हुन आएका चाहिँ पो 2608 भयो त त्योभन्दा बाहेक त परिवार कता गयो त यत्रो नदीहरूको ठाउँमा बसेका भन्दा
0: सक्छन् क्या त्यसलाई चाहिँ तपाईँहरू दया गर्नुहोस् क्या राज्यले दया गरोस् क्या सर भारजी हाम्रो आग्रह छ क्या
1: एकदम ठिक हो
0: यो देशकै नागरिक होइन यो देशकै नागरिक हुन् यो देशकै माटोलाई प्रेम गर्छन् माया गर्छन् अब बसलाई ठाउँ नै छैन अब तपाईँहरूले भन्नुभयो 25,000 दिएर काठमाडौँमा के हुन्छ भन्नुहोस् न होइन काम नगर्न सक्ने वृद्ध होलान् अशक्त होलान् होइन बालबालिका होलान् उनीहरूको पढाइ त्यस्तै बिग्रिरहेको छ यो त सरकारको
1: यसमा डिक्लेयर गरौँ हामी फेरि भन्छु म यहाँलाई सरकारले काम गरिरहेको अवस्था कसरी छ भने डाटाबेस डिजिटल डाटाबेस बनाइसकेपछि उहाँलाई सरकारले चाहिँ निशुल्क यो बिमामा पनि पुरै परिवारलाई आफ्नो गर्ने व्यवस्थाका लागि स्किम ल्याउँदैछ। त्यो चाहिँ अब डिटेल स्किमको बारेमा पछि थाहा हुन्छ, त्यो डिटेल काम भइरहेको छ यसतर्फ चाहिँ। उहाँलाई त्यो डाटाबेसमा इन्ट्री भइसकेकाहरूलाई हामीले उहाँले पैसा पे गर्नु पर्दैन, सरकारको कुनै स्रोतबाट चाहिँ यसको व्यवस्थापन हुने गरी बिमाको रकम हुन्छ, त्यस पछाडि जोखिम जुन बिमा छ बिमा कभर, अनि शिक्षा दीक्षाका लागि काठमाडौँ महानगरपालिका लगायतका हामीले जुन उहाँको बालबालिकाहरूलाई शिक्षा दीक्षाको मिलेसम्म त्यो तर्फ पनि काम भइरहेको छ। यसै गरी भोलि रोजगारीका कुराहरूलाई प्राथमिकतामा राख्ने भनेर नै डिजिटल डाटा बेस बनाइएको हो, जग्गाको लागि मात्र होइन उहाँलाई प्राथमिकतामा राख्ने भनेर डाटा बेस समेत बनाएको अवस्था छ।
0: तर वैकल्पिक व्यवस्थापनको तयारी नगरी घरबाट लखेट्नु त अमानवीय व्यवहार नै त भयो नि होइन?
1: अब त्यसलाई अब व्याख्या त अब जसरी गरे पनि हुने हो, तर पूर्ववर्ती सरकारहरू अथवा पूर्ववर्ती देख्ने कति लामो समयदेखि भनौँ न उहाँलाई अब
0: पूर्ववर्तीहरूले गलत गरे, भोटिङ सेन्टर बनाए त्यहाँ होइन, विभिन्न चाहिँ राखे होइन, त्यो चाहिँ एकदमै गलत काम थियो, तर अहिलेको त राम्रो गर्नुपर्ने हो नि त, सरकार होइन
1: एकदम राम्रो। त्यसैलाई अब व्यवस्थापन गर्ने क्रममा त यत्रो जोखिमपूर्ण
0: व्यवस्थापन भनेको चाहिँ रात रात भोग भोगै राख्ने, वृद्ध वृद्धलाई चाहिँ टाइममा औषधि नगाउने, बिचारालाई अप्ठ्यारो हुने, त्यस्तो त होइन नि त सर, यो त व्यवस्थापन होइन, यो त गन्जागुल हो क्या।
1: त्यो त पक्कै पनि होइन, तर पनि हामीले त्यस्तो गरेकै छैनौँ। हामीले चाहिँ जब कि 3-4 करोड रुपियाँ होल्डिङ सेन्टरको व्यवस्थापनमा त खर्च भएको अवस्था छ कि अहिलेलाई, चाहिँ 3 करोड प्लस रुपियाँ अहिले भनेपछि त्यत्रो रकम त हामीले चाहिँ यहाँनिर त त्यतिलाई खर्च गर्नु भनेको त ठुलै रकम होइन,
0: राज्य के को लागि चाहिने हो र होइन, दागिने घरका दुःख लाग्नु हो नि त, राज्य चाहिने हो नि त, राज्य भएको अनुभूति त दिलाउनु पर्यो नि त सर होइन,
1: पक्कै पनि हो।
0: अब यस्तो अवस्था आउनुमा कमजोरी कहाँ भयो, यसको समाधान चाहिँ अब कसरी हुन्छ? यो भोगभोगै छौँ भन्छन् होइन, हामीलाई फोन गर्छन् सर खानै पाएको छैन भन्छन् होइन, सुकुम्बासीहरू वृद्ध वृद्ध आमाहरूलाई अप्ठ्यारो परेछ पनि भन्छन् होइन, अब यसको व्यवस्थापन चाहिँ कसरी, समाधान कसरी हुन्छ यो समस्या?
1: अब नै हामीले भनेको प्रक्रिया अन्तर्गतै उहाँले स्वैच्छिक रूपमा कतिपयले गइसक्नु भएको छ। अर्को कुरा चाहिँ जस्तो वृद्ध वृद्धहरू ज्यादै अशक्त भएकोहरू जसको चाहिँ रेखदेख गर्नु पनि गाह्रो हुने अब त्यो जोखिमपूर्ण तरिकाको उहाँहरू हुनुहुन्छ, हामीले आइडेन्टिफाई गरिरहेको अवस्था छ होइन, उहाँहरूलाई पनि हाम्रो चाहिँ अब सरकारले विशेष फेरि उहाँहरूलाई के कसरी गर्न सकिन्छ उहाँलाई भनेर हामीले जुन होल्डिङ सेन्टरमा बसिराख्नु भएको जुन परिवारहरू थियो त्यस्ताहरूलाई आइडेन्टिफाई गरेर उहाँहरूलाई बाहिर पठाएको छैनौँ, हामीले आइडेन्टिफाई गरेर उहाँलाई फेरि एकपटक चाहिँ के कसरी गर्न सकिन्छ भने तुरन्तै हामीले डाटा करिब करिब हामीले अहिलेसम्म गऱ्यो भने 40-10-12 परिवार त्यस्तो देखा परेको छ होइन, व्यक्तिहरू जुन उहाँहरूलाई चाहिँ विशेष हाम्रो जुन जस्तो इटङ्गोको सरकारी आवास नै छ त्यहाँ होइन, अथवा यस्तो कुनै ठाउँमा चाहिँ बस्न दिएर उहाँलाई गरिखानुहोस्, उहाँको आफन्त त छ नि रेखदेख गर्ने केयर त छ नि त, त्यसले गर्दाखेरि उहाँहरूलाई मार्फतमा ठिक त उहाँहरूलाई म्यानेज गरेर राख्नुहोस् भन्ने अथवा त्यसका लागि थप के गर्न सकिन्छ भन्ने हामी सोचिरहेकै छौँ। हामीले त्यस्तो अन्नवीय व्यवहार अथवा भने जस्तो त्यो लयमा हामी प्रस्तुत भएकै पनि छैन।
0: होल्डिङ सेन्टरमा रहेका धेरै परिवारले हामीलाई राहत होइन सम्मानजनक पुनर्स्थापन चाहिन्छ भन्दै राहतका लागि निवेदन नदिने पनि घोषणा गरेका छन् होइन, उनीहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ?
1: त्यो अब उहाँहरूले चाहिँ एक थरी अघि नै मैले कुरा गरेँ, निवेदन नदिने त 27 जना
0: जुन
1: चाहिँ विशेष गरी चाहिँ अब त्यो राधास्वामीको चाहिँ त्यसमाथि अब धेरै पर्छन् होइन मेजोरिटी, जुन चाहिँ अब उहाँहरूको पहिलेदेखि मिडियामा हरेक कुराहरू लेखाजोखा गरे आफ्नो एनालाइसिस आफै गरे पनि हुन्छ, उहाँले पुनर्स्थापना जान खोज्नेहरूको लागि हामीले त्यो वेलकम गरेकै अवस्था हो होइन, बाँकी अरू विकल्पमा जान खोज्ने अरू चाहिँ नगर्ने भन्ने त उहाँहरूको स्वेच्छाको कुरा आयो, तर पनि राज्यको तर्फबाट चाहिँ जुन जग्गा आइडेन्टिफाई गर्ने जग्गाहरूलाई कहाँ के कसरी व्यवस्थापन गर्न सकिन्छ एकातिर काम भइरहेकै अवस्था छ, अर्कोतिर उहाँहरूलाई चाहिँ म्यानेज गर्ने काम पनि बागमती सर्वदा लगायतका निकायहरूले चाहिँ गरिरहेको अवस्था छ, महानगरपालिका भयो अरू हामी खटिएको अवस्था हो भनेपछि त सँगसँगै जस्तो हामीले काम गरिरहेको अवस्थामा पनि कोअपरेट उहाँले चाहिँ हामीलाई सरकारलाई चाहिँ सहयोग गर्ने उहाँहरूको पनि दायित्व हो जस्तो मलाई लाग्छ, अनि त्यो भयो भने त व्यवस्थापनमा हुँदै जाने कुरा आयो।
0: यो वास्तविक भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान दीर्घकालीन पुनर्स्थापनाको स्पष्ट कार्ययोजना अहिले कहाँ पुगेको छ होइन, उनीहरूले स्थायी समाधान कहिलेसम्म पाउने अपेक्षा गर्न सक्छ, कहिलेसम्म हुन सक्छ?
1: अब यसमा ठ्याक्कै हाम्रो बागमती सभ्यता आकर्षित हुने हाम्रो जुन क्षेत्र कार्यक्षेत्र भनेको चाहिँ यो व्यवस्थापनको कुरा थियो होइन, यो व्यवस्थापनका विभिन्न होल्डिङ सेन्टरहरूलाई म्यानेज गर्नेदेखि लगाएर अनि उहाँहरूको रेकर्ड डाटाबेस बनाउने डाटाबेस जुन बनाइसकेपछि लगभग हाम्रो 2,226 परिवार मध्ये हामीले लगभग अब 600 मात्र बाँकी छ, अहिले पनि उहाँहरूको डाटाबेस हाम्रो नौशालामा चाहिँ लगातार रूपमा हामी लिइरहेको अवस्था छ, लगभग 1,800 प्लस को हाम्रो लिइसकेको छ, डाटाबेस तयार भइसक्यो। यो डाटाबेस हामीले भूमिहीन तथा सुकुम्बासी जुन आयोग छ, समिति छ, त्यो समितिलाई हस्तान्तरण गर्छौँ र सँगसँगै जस्तो भूमि व्यवस्था मन्त्रालय अन्तर्गत पनि जुन काम गरिरहेको अवस्था छ उहाँलाई यो डाटाबेस आइसकेपछि उहाँले एनालाइसिस गर्नुहुन्छ, त्यसपछि वास्तविक सुकुम्बासी पहिचानको काम पनि सँगसँगै भइरहेको अवस्था छ। भइसकेपछि उहाँलाई चाहिँ पक्का पनि व्यवस्थापनमा लैजाने काममा द्रुत गतिमा काम भइरहेको अवस्था छ। यसरी नै हामी व्यवस्थित गर्छौँ।
0: अब अहिलेको अवस्थामा केही प्रभावित परिवारले राहत स्वीकार नगरे पनि आफ्नो संवैधानिक अधिकारका लागि संघर्ष जारी राख्ने पनि बताएका छन् होइन। समितिले उनीहरूसँग प्रत्यक्ष संवाद र सहमति मार्फत समाधान खोज्ने कुनै नयाँ पहल गरिरहेको छ? तपाईँहरू सम्पर्कमा हुनुहुन्छ?
1: हामी त उहाँलाई त लगातार रूपमा चाहिँ उहाँलाई चाहिँ खानपिनको बस्ने अहिलेसम्म हामीले नै त हेरिरहेछौँ नि, त्यो कुरा सरकारले हेरिरहेकै अवस्था छ नि त होइन। त्यसले गर्दाखेरि अनि त्यो अवस्थामा उहाँलाई चाहिँ हामी रिक्वेस्ट हाम्रो अनुरोध चाहिँ जहिले पनि रहिरहेकै थियो अवस्था छ कि तपाईँहरूले पनि अरू जस्तै राहत रकम लिएर आफ्नो सरकारलाई सहयोग गर्नुहोस् र त्यसलाई किन जोखिमपूर्ण फेरि त्यो हटारसमी अथवा यो इलाका पनि भोलि पानी पर्यो भने त डुबान हुने अवस्था होइन, बारीको भित्र पानी त आउँछ नि त बस्ने अवस्था त्यहाँ गाह्रो साग्रो भएको ठाउँमा किन बस्ने। राहत रकम त 15,000 रुपियाँ पर मन्थ भने त अब ठुलै रकम हो, एक हिसाबले गर्दाखेरि ठिक छ। अब भाडा रकम दिने नदिने अब कतिपय मानसिकता कतिपय यता कता घटनाहरू हामीले पनि अब सुन्ने गरेकै हुन्थ्यो आफ्नो ठाउँमा रह्यो, तर पनि व्यवस्थापन गरेर त्यसरी बस्नुभयो भने त भोलि व्यवस्थापनमा सहयोग गरेर आउनु र त्यसलाई फेरि हाइलाइट गरेर त्यसपछि मिडियामा जानु अथवा अन्य फोरमहरूमा चाहिँ संघर्ष गर्नु फरक कुरा हो। संघर्ष गर्नेहरूको लागि त अब उहाँले पनि सहयोगमा आउनुहोस् भन्ने नै हो सरकारको हाम्रो भनौँ बागमती सभ्यताको अनुरोध चाहिँ।
0: अहिले पनि अन्यल असुरक्षा र भविष्यप्रति चिन्तित रहेका सुकुम्बासी परिवारलाई तपाईँको के आश्वासन छ?
1: हाम्रो आश्वासन त अब पहिला जुन चाहिँ जोखिमपूर्ण बस्तीहरूमा बसिराख्नु भएको थियो कमसेकम अहिले सुरक्षित बस्तीहरूमा चाहिँ लैजानका लागि सरकारका कार्यक्रमहरू र यस चरणमा हुँदै आएका विभिन्न कार्यक्रमहरूमा हामीले दुःख सुख जसरी गर्यो सरकारले चाहिँ भ्रमकडुप प्रयास गरिरहेको अवस्था हो। त्यही अवस्था अनुसारले सरकारले अब भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको जुन समितिहरू त्यो अन्तर्गतकोमा काम भइसकेपछि जग्गाको व्यवस्था भइसकेपछि उहाँलाई चाहिँ पुनर्स्थापना पक्कै पनि लैजा र अघि नै मैले भनेको विभिन्न स्किमहरूमा सरकारले पनि विभिन्न योजनाहरू ल्याएकै अवस्था छ। त्यस कारणले आशावादी बनाउँ कि सरकारको चाहिँ यी कदमहरूमा उहाँले पनि सहायता दिने, सरकारले पनि सक्रियतापूर्वक नै यो काम गर्यो भने पक्का पनि समाधान निस्किन्छ भन्ने चाहिँ म
0: यसको मतलब बाहिर आउने कतिपय समाचारहरू र उहाँले भन्ने कतिपय विषयहरू चाहिँ बनाउँदै सूचनाहरू प्रभाव पनि भइरहेको
1: हजुर एकदम। यो सूचना त मैले भनिसकेँ राजास्वामीमा त जुन मैले कुरा गरेँ अघिदेखि नै टेक नै नहुने टेकेकै लाइभ ब्रोडकास्ट गइहाल्ने यो त्यो समाचार बनिहाल्ने अनि त्यसलाई नेगेटिभ प्रचार भइहाल्ने अनि त्यसैलाई लिएर विभिन्न फोरमहरू खडा गरेर त्यसको त्यहाँ प्रोभागेट गरेर अरूलाई समेत बाँड्ने यो प्रक्रियामा बाँड्ने प्रशस्त प्रयास नभएका होइनन्। त्यसको बावजुद पनि हामीले यो अवस्थामा आइपुगेको
0: ए भनेपछि उहाँहरूले त्यस्तो गर्ने तपाईँहरूले खानै नबढाइदिने त होइन नि?
1: होइन त्यस्तो होइन त्यो त होइन। हामीले त खाना नपठाउने भयो त मैले अघि नै भने त्यत्रो रकम चाहिँ खर्च कसरी हुन्छ त्यत्रो होइन, अहिलेसम्म पनि म्यानेज गरिरहेको छौँ। त्यो चाहिँ अब
0: आन्दोलन गर्ने राजनीति गर्नेहरूमाथि कतै निर्मम त बन्द भयो होइन भन्ने प्रश्न
1: होइन होइन त्यस्तो हामी त्यस्तो गरेकै छैनौँ कहिले पनि जबरजस्ती धर पक्र अहिलेसम्म पनि त्यही हुनुहुन्छ तपाईँ पनि त्यो राजस्थान अरू सेन्टर होल्डिङ सेन्टर खाली भइसक्यो राजस्वामीको त अहिले उहाँहरू त्यही हुनुहुन्छ त नत्र उहाँलाई जबरजस्ती जस्तो इभिट गर्ने भए त हामी गरिसक्थ्यौँ नि होइन।
0: हस् यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। आज आनन्द सर उहाँहरू आनन्द डाक्टर आनन्द सिंह भाट यो बागमती एकीकृत सभ्यता समितिका चाहिँ कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो। आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: summer, tu account open, activate any karobar, sa cilej sam ga. Busy life easy, but now they had it been, global smart plus life ko pesma banking.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहक ब्याज छूट संबंधी अत्यंत जरूरी सूचना। इस कृषि विकास बैंक लिमिटेड विभिन्न मिति में कर्जा ली 2082 असार मसान्त में विगत 3 वर्षदेखि भाखा नागे को खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिंग संपत्ति का रूप में इस बैंक ने ढिटो सकार गरेका कर्जा ग्राहक यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय रामशाह पथ।

0: 2026 को अवसरमा सिजी टिभी ले ल्याएको छ 2+2 वर्ष को वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, सँगैसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

फ्यान्सी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा हामी तयारी चल्छौ।
3: इस होम इन्टरनेट
4: यतिकै हाम्रो भेषमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्कार सञ्जीव।
4: अब अहिलेको अवस्थामा चाहिँ यो खोप बहादुर रायमा चाहिँ लगायतका नेताहरूलाई त भिआइपीहरूलाई त दोषी ठहर गरे नि त होइन अदालतले, नगरी भुटान शरणार्थी प्रकरणमा तपाईँको पार्टीका नेता के भन्नुहुन्छ?
5: जिल्ला अदालतको फैसला मैले पनि हिजो मिडियामा सुने, तर त्यसको चाहिँ सजाय के हो भन्ने कुरा त अहिले पनि अब घोषणा हुन बाँकी नै छ, केही समय त्यसको पुर्नु पर्ला। र अहिलेसम्म हेर्दाखेरि चाहिँ त्यो बहादुर रायमाझीलाई केही
4: बालकृष्ण खाँडजी पनि हो, पूर्व गृहमन्त्री पाण्डेहरू, इन्द्रजित राईहरू, एकनाथ रिजालहरू सबैले दोषी ठहर गरे नि त भिआइपीहरू होइन।
5: तर एउटा कुरो के हो भनेदेखि सँगसँगै तपाईँले चर्चा पनि सुन्नु भएको होला, यसभन्दा अगाडि रामबहादुर थापा बादलदेखि लिएर अख्तियार प्रमुख प्रेम राईदेखि लिएर सबैलाई चाहिँ दुःख दिने चाहिँ र बदनाम गर्ने, दुष्प्रचार गर्ने धेरै चाहिँ प्रपञ्चहरू गरिएको थियो। त्यति मात्रै होइन, पटक पटक चाहिँ रामबहादुर थापाको सुपुत्रको कुरा गरौँ, टोपबहादुरकै छोराको कुरा गरौँ, अनेक अनेक केसहरूमा प्रत्येक ठाउँमा चाहिँ तपाईँको उहाँहरूलाई जोड्ने, प्रत्येक ठाउँमा चाहिँ उनीहरू चाहिँ बलात्कारी हुन्, भ्रष्टाचारी हुन् भन्ने जे सुकै घटना, निर्मला पन्तको घटनासम्म पनि कतिपय मिडियाहरू लेखिरहेको थिए, तपाईँले सुनिहाल्नु भनेपछि मान्छेहरूलाई कसरी प्रताडित गरिँदो रहेछ। हेर्नुहोस् त, भुटान शरणार्थी प्रकरणमा चाहिँ केपी ओलीको सचिवालयदेखि लिएर अख्तियार प्रमुखदेखि लिएर तपाईँको चाहिँ टोपाजी रायमाझीको छोरा या चाहिँ रामबहादुर थापा स्वयं बादल त्यतिखेरका सचिवहरू त्यतिखेरका चाहिँ सबै कर्मचारीहरू परिसकेपछि बादलको पनि नाम जोड्ने, उहाँको छोरालाई पनि प्रताडित गर्ने धेरै प्रयासहरू त भयो नि। त्यो यस्तो अकल्पनीय कुरा यो तपाईँ हामीलाई छ भने जस्तै हो, हामीलाई पनि भनिदिए त भइगयो नि, लेखे त भइगयो, बोले भइगयो, जे गर्दा पनि भइहाल्छ त्यसमा होइन, मान्छेलाई बदनाम गर्दा भइगयो, अनि ठ्याक्क लेखिदिए भइहाल्यो, लेखिदिएपछि पत्याइदिने उस्तै एउटा जमात छँदैछ होइन। अब यस किसिमले मान्छेलाई चाहिँ तपाईँको हुँदै नभएका कतिपय घटनाहरूमा जोड्ने, बदनाम गर्ने प्रयासहरू त बारम्बार भइरहेकै छन्। तर एउटा कुरो के हो भने, यति भन्दा भन्दै पनि तपाईँलाई एउटा कुरा मुख्य भन्छु भने, नेकपा एमालेको एउटा चाहिँ जिम्मेवार कार्यकर्ताको हैसियतले यदि कोही पनि हाम्रा मान्छेहरू, नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक, जो कोही मान्छेहरू सत्ताको आडमा वा चाहिँ वैयक्तिक इन्ट्रेस्टमा वा वैयक्तिक लोभ लालचमा फसेर कुनै पनि बदमासीका घटनामा संलग्न छन् भने हामी त्यसको कुनै पनि चाहिँ बचाउ गर्दैनौँ, गरे हुन्छ। तर एउटा कुरो के हो त भन्दाखेरि, केपी शर्मा ओलीलाई कार्की आएको कथित प्रतिवेदनका भरमा थुन्ने, पछि अदालतले त्यसलाई इन्कार गर्यो, छोडिदियो। विष्णु पौडेललाई अहिले चाहिँ अब एउटा खै उहाँको आदेशमा कसको केस चेयर कसकोमा हस्तान्तरण गरेको भन्ने नाम,
4: विष्णु पौडेललाई त तपाईँले हेरेर आउनुभयो नि त होइन हिरासतमा, विष्णु पौडेलजीको अवस्था के छ अहिले, उहाँमाथि पनि गम्भीर आरोपहरू छन् नि त।
5: होइन, म आफै पनि भेटेर आएँ, विष्णु पौडेल चाहिँ प्रहरी वृत्तमा हुनुहुन्छ पुलचोकमा, उहाँले भन्दै हुनुहुन्थ्यो मैले भनेर त्यो पनि लिखित छैन, केही छैन, प्रमाण छैन, मौखिक मैले आदेश दिएको भरमा चाहिँ कसको सेयर कसलाई हस्तान्तरण गरेको भन्ने अभियोग लागेको छ भनेपछि जे लगाउँदा पनि हुँदो रहेछ। यद्यपि छानबिन होस्, म त अझ के चाहन्छु भने, हिजो हामीलाई भोट बिगार्नका लागि, जनमत बिगार्न, जनतामा नकारात्मक सन्देश फैलाउनका लागि हिजो के गरिएन, तपाईँले सबै सुन्नु भएको छ, गिरिबन्धुदेखि लिएर एसी ओम्नीदेखि लिएर सारा स्क्यान्डलहरू मचाएको, ती जम्मै छानबिन हुन्, प्रत्येकमा एमालेका मान्छेहरूले सफाई पाएको छ।
4: एमालेमा अग्रवाल भन्दा रहेछन् नि त होइन,
5: त्यो त भन्दा पनि भइगयो नि, मैले भने
4: अग्रवाल विश्व पौडेल भनेर चर्चा परिचर्चा हुँदो रहेछ क्या पार्टीमा।
5: होइन भन्छ मान्छेहरूले भन्न त पाइहाल्छ, तर त्यो त प्रमाण पुगोस् उहाँले चाहिँ गरेको बदमासी देखियो त्यो त हामीले स्वीकार छौँ, मैले अघि भनिसकेँ त, तर बिना प्रमाणका तथ्यहीन कुरा गरेर अनुमानका भरमा चाहिँ आरोप लगाउने कुरा, मान्छेलाई लाञ्छित गर्ने कुरा, मिडियामा छाप्ने कुरा, फेसबुकमा लेख्ने कुरा, त्यसका आधारमा मान्छेको चाहिँ कति ठुलो परिवारलाई असर पर्ला, कति ठुलो अन्याय होला तपाईँ सम्झिनुहोस् त। एउटा हिन्दी फिल्ममा चाहिँ मान्छेलाई चाहिँ अनावश्यक अभियोग लगाइएको हुन्छ मान्छे मारेको, पछि चाहिँ त्यो मान्छे जिउँदै भेटिसकेपछि अनि फेरि पछि गएर त्यो 20 वर्ष जेल बसेर छुटेको मान्छेले मारिदिन्छ, त्यस्तो चाहिँ प्रतिशोधको घटना पनि हुन्छन् कहिले काहीँ। त्यस किसिमका चाहिँ तपाईँको फिल्मको जस्तो चाहिँ घटनाहरू यो नेपालमा चाहिँ अहिलेको सरकारले यो हिसाबले प्रतिशोधपूर्ण तरिकाले गरिरहेको छ। यिनीहरू जम्मा जानेकै के हो भने मान्छेलाई दुःख दिने। अहिले हेर्नुहोस् न सुकुम्बासीहरूको हालत के छ, के फरक पर्थ्यो, आखिर यत्रो वर्ष उहाँहरू बस्नु भएकै थियो, समय नपर्खेर सबैको लगत लिएर हिसाब किताब चाहिँ उहाँहरूको जग्गा देशभरि छ कि छैन सम्पूर्ण कुरा खोजेर वैकल्पिक कुनै लक्षिक त सानै भए पनि त एउटा टहरो बनाएर चाहिँ कुनै ठाउँमा सार्न त सकिन्थ्यो होला नि त। आज म समाचार सुन्दै थिएँ एकजना पासवान थरको व्यक्ति चाहिँ 15 दिनदेखि भौतारिएर डेरा खोज्दै काठमाडौँमा
4: गरेको छु, बागमती सभ्यता समितिको चाहिँ अध्यक्षसँग कुरा गरेको छु डाक्टर आनन्द सिंह भाटसँग, होइन उहाँले मलाई भन्नुभएको छ हामीले चाहिँ जो जति कुराहरू बाहिर आएका छन् त्यस्तो गरेकै छैनौँ, भोगोकै राखेकै छैनौँ, उहाँहरूको सुरक्षामा हामी दिनरात तत्पर छौँ भनेर भन्नुभएको थियो क्या भर्खर।
5: उहाँले भनेको पत्याउने कि त्यो खान नपाएको मान्छेले भने पत्याउने, उहाँले भने पत्याउने, बालेनले भने पत्याउने कि सुदन गुरुङले भने पत्याउने कि घरबार नभएर त्यहाँ चाहिँ बिरामी भएर बसेको मान्छे पत्याउने, इन्द्रबहादुर राई पत्याउने कि आत्महत्या गर्ने मान्छेहरू पत्याउने कि त्यहाँ बिरामी भएर मरेका मान्छेहरूको दृश्य पत्याउने कि यिनले भने पत्याउने, यस्ता नाटकका कुरा यिनको कतिजेल पत्याइदिने होला। त्यो किसिमले सुकुम्बासी नेपालका नागरिक होइनन्, उनीहरू नेपालको नागरिकता बोकेका नेपालका नागरिक हुन् र नागरिकको आन बस्न बाँच्न पाउने अधिकार हामीले संविधानमा सुनिश्चित गरेका छौँ, कानूनमा सुनिश्चित गरेका छौँ। मान्छेको त्यो बाँच्न पाउने न्यूनतम अधिकार पनि खोसेर अनि ठुला कुरा गर्ने यिनीहरूले केही भएको छैन भनेर भन्ने दुनियाँ मान्छेहरू दिनै पछि रुएर बोलिरहेका छन्, टेलिभिजनमा बोलिरहेका छन्। एउटा चाहिँ एक दुईजना केही मान्छेहरू थिए होला नि हुकुमवासी त्यहाँ, म इन्कार गर्दिन, त्यो पनि त स्क्रिनिङ गरेर चाहिँ उनीहरूलाई तिमीहरू आफ्नो जग्गा फलान ठाउँमा छ, तिमीहरूको कुन ठुलो कुरो थियो, डिजिटल माध्यमबाट तत्काल खोज्न सकिन्छ, तिमीहरूको घर यहाँ छ तिमीहरू त्यहाँ जाऊ भनेर साँच्चीकै सुकुमवासी साँच्चीकै घरबार विहीन साँच्चीकै गरिब मान्छेलाई चाहिँ विकल्पको व्यवस्था गरिदिएर चाहिँ अनि तपाईँहरू चाहिँ यहाँ गएर बस्नुहोस् अब भन्दा यो नागरिकलाई के फरक पर्थ्यो भन्नुहोस् त। यति किसिमको गरिब गुरुबाहरूलाई पेल्ने, मान्छेहरूलाई चाहिँ दुःख दिने, नगर प्रहरी लगाएर पहिला मेयर हुँदाखेरि मान्छे कुटेको चाहिँ तपाईँ हामीले झल्झली सम्झेका छौँ, स्टन्टबाजी गर्ने, हल्ला खल्ला गर्ने, गृहमन्त्रीको ताल देखिहाल्नुभयो होला चाहिँ गाउँ गाउँमा गएर चाहिँ तपाईँको चाहिँ मान्छेहरूलाई केटाकेटी जस्तो चाहिँ घुमिरहेका छन्। यस्तो किसिमको कुन त्यस्तो
4: चिजमा लिनुभएको छ गृहमन्त्रीजीले, होइन
5: उहाँ आफै चाहिँ मोबाइल कब्जा लिए हिँड्नु त प्रहरीको के काम हो, गृहमन्त्री आफै लौरो लिएर मान्छे कुट्दै हिँड्ने, मोबाइल खोज्दै हिँड्ने,
4: पूर्वाधार मन्त्रीले भन्नुभएको छ अब राम्रोसँग काम गरेनौ भने स्थानीय तहका मात्र होइन प्रदेशका मन्त्रीलाई पनि खुन्छौ भन्नुभएको छ,
5: म सबै खुट्टा खुट्टा लाँचिदिन्छौ मान्छे थुन्छौ, यस्तो किसिमको
4: राम्रो काम भएन भने होइन नेता कार्यकर्ताहरू पुराना खुट्टा भाँच्नेदेखि लिएर थुन्ने काम गर्दैछ सरकारले।
5: ठिक छ, यदि चाहिँ उहाँहरूसँग त्यो आँट छ हिम्मत छ भने मैले अघि भनिहालिहाल्छु छु, गरे भो खोजबिन गरे भो छानबिन गरे भो अध्ययन गरे भो कारवाही गरे भो केही भन्नु छैन, तर व्यक्तिगत प्रतिशोधका आधारमा कसैसँग रिस उठेको छ भन्ने आधारमा चाहिँ कुनै तथ्य प्रमाण आधारहरू बेगर चाहिँ उहाँहरू जबरजस्ती किसिमले चाहिँ गर्नुहुन्छ भने अहिले रापताप होला चुनाव जितेको अलि दिनलाई चाहिँ रापतापले काम गर्ला तर सधैँभरि काम गर्दैन भन्ने कुरा हेक्का राख्दा हुन्छ। संसारका कुनै पनि तानासाहरू यस किसिमले चाहिँ बेल्नेहरू टिकेको कुनै रेकर्ड छैन, त्यस कारणले गर्दाखेरि यस्ता तानासाहीहरू ढाल्ने कुरामा पनि जनता त्यत्तिकै तात्नेवाला छन्, यो कुरो चाहिँ यिनीहरूले हेर्दा राखुन्। यस कारणले गर्दाखेरि चाहिँ म तपाईँको रेडियो मार्फत के कुरा जानकारी गराउन चाहन्छु भने उहाँहरूले आफूले पेश गरेको सम्पत्ति विवरण त्यसको कुनै ट्याक्स तिरेको हुनु नपर्ने, कुनै पान नम्बर चाहिएन, कुनै उहाँहरूको स्रोत चाहिएन, जति पेश गरे पनि भयो जति छ भने पनि भयो। अस्ति गिटी कुटेर आउनेहरूका पनि टोलाका टोला सुन, त्यसपछि चाहिँ अस्ति भर्खर बाबुले चाहिँ खेती किसानी गरेर पढाएको भन्नेहरूका पनि अरबौंका चाहिँ सम्पत्ति त्यो स्वाभाविक मानिने, अनि अर्कालाई चाहिँ शङ्का लाग्यो भनेर लगेर थुन्ने, यस किसिमको चाहिँ अपराधजन्य जुन क्रियाकलाप गर्दैछन् त्यसको चाहिँ पछि पाप धुरीबाट कराउँछ भन्छ नि, हेर्दै जानु होला त्यो पछि चाहिँ कसै कुन रूपमा प्रकट हुन्छ त्यो आफै यिनीहरूले भोग्छन्।
4: सरकारले चाहिँ भ्रष्टाचार विरुद्ध निर्मम भएर काम गरिरहेको छ होइन, यसमा चाहिँ तपाईँ सन्तुष्ट हुनुहुन्छ?
5: कुनै कुनै मामलामा पनि उहाँहरूले भ्रष्टाचारकै कुरोको छानबिन गर्दा पनि तपाईँको राम्रोसँगले तहकिकात गरेर राम्रोसँगले चाहिँ त्यसका प्रमाणहरू खोजेर तथ्यहरू खोजेर अभियोजन गरेर त्यसपछि चाहिँ अदालतमा लगेर अदालतले पक्राउ पुर्जी जारी गरेपछि मान्छे पक्रिन हो नि त, तर कसैसँग रिस उठो अथवा चाहिँ कसै कहाँ खेल्नु पर्यो अलिकति चाहिँ त्यसलाई चाहिँ दुःख दिनु पर्यो, कसैलाई डिप्रेस गर्नु पर्यो वा उहाँहरूलाई डेमोरलाइज गर्नु पर्यो भने च्याप पहिला समाते अनि आधारहरू खोज्दै हिँड्ने कुरा चाहिँ सुहाउँछ सरकारले, राज्यले त्यति निर्मम हुन सुहाउँछ कोही नागरिकहरूप्रति? रिस उठो होला उहाँहरूलाई, हल्ला आयो होला बजारमा, फलानाले खायो त्यसले सको भन्ने बजार हल्लाका भरमा सरकार चल्न मिल्छ? तथ्य प्रमाण आधारहरू खोज्नु पर्दैन? सरकारका यत्रा निकायहरू छैनन्, अहिले तपाईँले देखिरहनु भएको छ उहाँहरूका सरकारी हरकतहरू क्रियाकलापहरू कसरी अघि बढाएका छन्। सरकारमा बसेका मान्छेहरू यति चाहिँ नालायक हुन मिल्छ, यति हल्का हुन मिल्छ? कमसे कम पनि त केही न केही तथ्य प्रमाणहरू आधारहरू खोज्दाखेरि कुन निकायले छेकेको छ? राष्ट्रिय अनुसन्धान विभाग उहाँहरूसँग छ, नेपाल प्रहरी लगाउँदा भयो, अख्तियार छ, अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर पाँच घण्टा चाहिँ निर्देशन दिने, हप्काउने, मनपरी गाली गर्ने, अश्लील शब्द बोल्ने, त्यसपछि चाहिँ तपाईँको उस्तै पर्दा प्रधानमन्त्रीले पाँच वर्ष पनि गरिदिन्छु भनेर गफ लाउने, ए बाबा एक यो जनमत सधैँका लागि ल्याएको हो भन्ने उहाँहरूले छान्नु भएको छ? हिटलर त ढल्या छन्, एकपल्ट आएको भोट चाहिँ यो जिन्दगीभरिका लागि आएको भोटको, यस्तो भोट त अरूले पनि ल्याएका थिए नि। त्यसकारण एक किसिमको दम्भ देखाउनु प्रधानमन्त्रीका लागि सरकारका लागि कुनै पनि हिसाबले त्यो न्यायोचित पनि हुन सक्दैन, त्यो जायज हुन सक्दैन र कसैले पनि त्यसलाई जायज छाड्याउन सक्दैन।
4: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशाल भट्टराईजी नमस्कार।
5: हस् धन्यवाद।
4: उहाँको नेकपा एमालेका नेता विशाल भट्टराईले श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी
5: बनाउनु प्रधानमन्त्रीका लागि सरकारका लागि कुनै पनि हिसाबले त्यो न्यायोचित पनि हुन सक्दैन, त्यो जायज हुन सक्दैन र कसैले पनि त्यसलाई जायज छाड्याउन सक्दैन।
4: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशाल भट्टराईजी नमस्कार।
5: हस् धन्यवाद।

0: самба самбур на тяна так як був на спал.
1: І це просто
0: भरपूर मनोरंजन सहित मात्र ₹999 में किस होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा किस होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: को विषय में सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में
1: प्रीति तैयारी चौचाओ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिस होम इंटरनेट
2: यतिखेरमा फेसमा नेपाली कंग्रेसका सांसद साधन लेखा समितिका सभापति भरत खड्का हुनुहुन्छ। भरतजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ।
2: अहिलेको अवस्थामा सरकार निर्मम भएर भ्रष्टाचार विरूद्ध काम गरिरहेको छ, संसदमा हुनुहुन्छ या सदनमा हुनुहुन्छ, प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई 100 दिनको उपलक्ष्यमा कति नम्बर दिनुहुन्छ आज?
3: अब यो 100 दिनको उपलक्ष्यमा कति नम्बर दिने भन्दा पनि 100 दिनमा नै सबै कुरा मूल्याङ्कन गर्ने अवस्था आउँदैन। तर सरकारले 98 बुद्धाको कुरा गरिरहेको छ। अब त्यो कुरा त जनमानसमा त्यो अब आइसकेको हुनाले त्यसको समीक्षा त भइराखेको छ। तर मेरो अलि फरक दृष्टिकोण के हो भने 100 दिनमा धेरै कुराहरू अहिले मूल्याङ्कनै गरिसक्ने बेला भएको छैन। जहाँसम्म तपाईँले भन्नुभयो, अहिले नम्बर दिने बेला पनि भएको छैन।
2: 100 मा कति? 80
3: हजुर,
2: 100 मा 80
3: होइन, अहिले नम्बरै दिने पनि बेला भएको छैन। मैले भनिहालेँ, अहिले धेरै कुराहरूको अहिले त्यसको मूल्याङ्कन गर्न सक्ने अवस्था छैन। जहाँसम्म तपाईँले भ्रष्टाचार सम्बन्धीको कुरा गर्नुभयो, भ्रष्टाचार निवारण गर्नुपर्ने कुरामा कसैको द्विमत छैन। त्यसमा हाम्रो सबैको साथ र सहयोग र सहकार्य हुन्छ। यो देशमा सबैभन्दा ठूलो भ्रष्टाचार नै एउटा जड हो। तर त्यो विधि र कानूनसम्म तरिकाले हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले त्यसलाई विधि प्रक्रिया कानून आधारमा ती कुराहरूलाई निरूपण गर्नुपर्छ। किनभने
2: भुटानी शरणार्थी प्रकरणमा पनि त तपाईँकै पार्टीका शीर्ष नेताहरू पूर्व गृहमन्त्री बालकृष्ण खाँडहरू त दोषी करार हुनुभयो नि त, होइन?
3: होइन, एउटा कुरो के हो भन्दाखेरि जसले गल्ती गर्छ कानूनको हिसाबमा त्यो दोषी पनि हुन्छ, उसलाई दण्ड पनि हुन्छ, जोसुकै मान्छे भए पनि। त्योसँग हाम्रो कुनै कुरा छैन। हामीले त्यो भनेका छौँ कंग्रेसले भने विधिसम्म तरिकाले यो काम अगाडि बढाउनुहोस्। जो पनि पढ्न सक्छ, जसले गर्न गर्छ त्यो त पढ्छ। त्यसरी यसलाई विधि प्रक्रिया र कानून बमोजिमै बढाउनुहोस्। पूर्वाग्रहको हिसाबमा कसैलाई कुनै हिसाबमा दुःख दिने काम मात्र नगरौं। किनभने नेपालको संविधानमा यो कुरा व्यवस्था छ कि कानूनी प्रोसेस छ, यसका अङ्ग प्रत्यङ्गहरू छन्, तिनीहरूले स्वच्छ तरिकाले काम गर्ने वातावरण पनि पाउनुपर्छ। अब भ्रष्टाचारलाई उन्मूलन गर्ने कुराहरूमा केही दिन छैन, यो विधिसम्म तरिकाले अगाडि बढाउनु पर्छ।
2: होइन, अब अहिलेको अवस्थामा सरकार चाहिँ को बाटो त्यसको ट्र्याक होइन, शासकीय सुधारका 100 बुदाहरूमा नजिकबाट हेर्दाखेरि सही बाटो समाइरहेको छ सरकार?
3: मलाई के लाग्छ भन्दाखेरि अब सामाजिक सञ्जालमा त धेरै कुरा आएका छन्, शासकीय सुधारदेखि सबै कुराहरू, त्यसको प्रत्यक्ष प्रभाव जनताले कसो अनुभूति गरिरहेछन् भन्ने कुराहरू वस्तुगत रूपमा जनताको अनुभवलाई कस्तो किसिमको अनुभव प्राप्त गरिरहेका छन् त्यो कुरा नै अन्तिम हुन्छ जस्तो मलाई लाग्छ। तर एउटा कुरो विडम्बना भन्ने के

0: भन्दा मैले एउटा सचेत नागरिक र एउटा जनप्रतिनिधिको हिसाबले कर्मचारीमा जुन सन्त्रासको वातावरण पैदा गरिरहेको छ त्यो राम्रो होइन, किनभने निजामती कर्मचारीदेखि लिएर जो यो षड्यन्त्र छ राज्यको त्यो स्थायी सरकार हो, त्यो एउटा सिस्टममा चल्छ, कानूनमा चल्छ, प्रक्रियामा चल्छ, त्यसैले त्यो कुरालाई त्यही ढंगले त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ। डर धम्की सन्त्रास त्यो होइन। त्यसो भएका कारणले के हो भन्दा जब सिस्टमले काम गर्छ सिस्टमलाई प्रधान हामीले दिन्छौ भनेपछि त्यो मिसिनरी पनि त्यही ढंगले चल्छ र जसले सही रिजल्ट दिन सक्छ र तपाईँ शक्तिको भरमा कति दिनको लागि सन्त्रासमा राखेर काम गराउनुहुन्छ त्यसको परिणाम पनि राम्रो आउँदैन। त्यसैले सबैलाई सम्मान गरेर ती संयन्त्रहरूलाई त्यही ढंगले व्यवस्थापन गरेर जनतालाई सर्भिस डेलिभरी गर्ने कुरामा त्यो सहजता दिनुपर्छ र जसले गर्दाखेरि प्रशासनिक सुधारको अनुभूति त्यसपछि मात्र आउँछ। तर अहिले सन्त्रासको कुरा छ, यो राज्यले गर्नु हुँदैन, सरकारमा बसेका मान्छेले कुनै पनि वर्ग जात जाति र पेसाका मान्छेलाई सन्त्रासमा राख्नु हुँदैन, किनभने सरकार गार्जियन हो। त्यसो भएका कारणले गार्जियनले गार्जियनको काम गर्नुपर्छ, राम्रो गर्नेलाई प्रोत्साहन गर्नु पर्यो, गलत गर्नेलाई कानूनी रूपमा दण्ड दिनुपर्छ र सर्भिस डेलिभरी सबभन्दा हाम्रो यहाँको समस्या हो। सम्मानजनक रूपमा ले पिपुलले राज्यका हरेक अङ्गबाट चाहिँ सर्भिस सम्मानजनक रूपमा पाउनुपर्छ, त्यो अनुभूति दिलाउने कुरामा सरकारले जानुपर्छ, सन्त्रासको भरमा हुँदैन।
1: अब सरकार चाहिँ जुनसुकै हालतमा पनि जुनसुकै उपाय अपनाएर पनि फास्ट ट्र्याकबाट भ्रष्टाचारीहरूलाई कानूनी कडकडामा उभ्याउने, गलत गर्नेहरूलाई चाहिँ सजाय दिने, थुनेर हुन्छ कि खुट्टा भाँचेर हुन्छ कि होइन, मन्त्रीहरूलाई थुनेर हुन्छ कि, हरेक कुराले चाहिँ सरकार चाहिँ एग्रेसिभ भएर अगाडि बढ्दैछ नि त अहिले होइन खड्काजी।
0: अब हामी कुन पदमा छौं, हाम्रो जिम्मेवारी के हो र हाम्रो दायित्व के हो भन्ने कुरा सबैले सहजत रूपमा पाएको जिम्मेवारीबाट बुझ्नु जरूरी छ र हाम्रा भाषा शैली शब्द चाहिँ कस्तो हुनुपर्छ त्यो पनि हामीले ख्याल गरेर बोल्ने विषयको लहरको भरमा जताभावी जुनसुकै शब्द पनि बोल्ने कुरा आउँदैछ। खुट्टा भात्ने शब्द भनेको खेद्दैनको, कसैले गलत गर्छ भने त्यसलाई कानूनी कारवाही गर्ने, कानूनी कडगडामा ल्याउने कुरा हो। यो भ्रष्टाचार निवारणका कुराहरूमा एउटा कुरो के छ भन्दाखेरि हिजोदेखि नै यो कुराहरूको शुरूआत भएको छ नि, किनभने अख्तियार जस्तो संस्थालाई अधिकार सम्पन्न बनाएको छ र जसले गल्ती गरे पनि त्यसलाई कानूनी कडगडामा कारवाही भएका छन्, त्यो त हिजोदेखि चलिआएको कुरा हो। त्यसलाई बढी हल्ला गर्नुभन्दा परिणामले देखाउने कुरा हो चाहिँ मैले यस्तो गरेँ उस्तो गरेँ यसलाई यस्तो गरेँ भन्ने होइन, मैले फाइल खोले त्यो होइन, फाइल भनेको कानूनले खोल्ने हो, प्रक्रियाले खोल्ने हो, व्यक्ति र फाइल खोल्ने भन्ने कुराहरू त्यो आडम्बर हो क्या। किनभने सरकारले राम्रो काम गर्यो भने त्यो श्रेय त सरकारलाई जाने हो नि, मैले फाइल गरेँ मैले यस्तो गरेँ भन्नुपर्छ र पर्दैन। राम्रो रिजल्ट दियो भने त जनताले त सरकारलाई पनि त्यो श्रेय दिन्छ। त्यसरी मलाई के लाग्छ भन्दा अहिलेको सरकार कता कता यो अलिकति निरुपुस्तातिर गएको जस्तो हामीलाई आभास भएको छ, सेपरेसन अफ पावर चेक एन्ड ब्यालेन्सको सिद्धान्तलाई इग्नोर गरेको जस्तो देखिन्छ, संवैधानिक अङ्गहरूलाई पनि एउटा मनोवैज्ञानिक प्रभाव पार्ने, सन्त्रास पैदा गर्ने, यस्ता कुराले के हुन्छ भन्दाखेरि संविधानको मूल मर्मलाई यसले सघाउ पुर्याउँदैन। त्यसो भएका नाताले कुनै पनि काम गरेर त्यो काम संविधान सम्मत कानून सम्मत र प्रक्रिया सम्मत तरिकाले गर, त्यो कुरामा नेपाली काङ्ग्रेसको साथ रहेछ। किन भन्दा केही कुरा गर्नका लागि यी पार्टी आएका हुन् दल आएका हुन्, त्यसैले सबैलाई सम्मानपूर्वक व्यवस्थापन गरौं, कानूनी राज्यको अवधारणालाई यसलाई स्थापित गरौं, सुशासन स्थापित गरौं र एउटा सिस्टम प्रधान हो भन्ने किसिमलाई अगाडि बढाउ र सरकारमा जुनसुकै पार्टीको मान्छे बस्दा पनि त्यो हाम्रो अभिभावक हो भन्ने खालले हरेक मान्छेहरूले त्यसलाई महसुस गर्ने किसिमले हाम्रा व्यवहार हाम्रा कार्यशैली हुनुपर्छ। अब यो सत्ताको महात्मा पावरले मैले जे पनि बोल्नुपर्ने सबै कुछ म हुँ, संविधानमै हुँ, कानूनमै हुँ, मैले बोलेको कुरो अन्तिम हो भन्ने जस्तो जुन आडम्बरी छ त्यो कुराले यो सिस्टमलाई यो संविधानलाई सघाउ पुर्याउँदैन। यसको दीर्घकालीन ठूलो असर पुग्छ, त्यसले आफूलाई खान्छ भोलि। त्यसैले हामीले खोजेको के हो भन्दाखेरि सुशासन हो, न्याय हो, शान्ति हो, आर्थिक प्रगति हो। यसतर्फ सबै दललाई साथमा लिएर सरकारले राज्यका सबै अङ्गलाई सबै संयन्त्रलाई एउटा विश्वासमा दिएर यिनलाई सही ढङ्गले समन्वय गरेर व्यवस्थापन गर्यो भने हामी कमसेकम हाम्रो उद्देश्य पूरा हुन सक्छ, हामी सुशासन दिन सक्छौ, आर्थिक प्रगतितिर अगाडि बढाउन सक्छौ, राष्ट्रियतालाई दहिलो बनाउन सक्छौ, जनताको कन्फिडेन्स राज्यका प्रति बढ्दै जान्छ, त्यो सरकारको ध्यान
1: जान्छ।
0: एनजी तपाईँलाई पनि धन्यवाद, कहिलेकाहीँ मेरो पनि विचार दिनुहुन्छ, त्यसको लागि तपाईँको टिमलाई हार्दिक धन्यवाद, जय नेपाल।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले आज निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूसँग छलफल गर्दै हुनुहुन्छ। बिहान 11 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुने छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूलाई बोलाइएको छ। सरकारले बजेट र मौद्रिक नीति सार्वजनिक गरेपछि प्रधानमन्त्रीले देशको आर्थिक अवस्था र निजी क्षेत्रका सवालबारे छलफल गर्न लाग्नु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। राहदानी विभागले आगामी सोमबारदेखि राहदानी छपाई तथा वितरणको काम पुनः शुरू गर्न भएको छ। नयाँ प्रणालीमा नेपाली नागरिकको वैयक्तिक विवरण स्थानान्तरण गर्नुपर्ने भएकाले केही दिनका लागि राहदानी वितरण रोकिएको छ। राहदानी अभाव हुन नदिन सरकारले हाल पुरानै कम्पनीलाई थप 7 लाख प्रति राहदानी छाप्न निर्देशन दिएको छ। यसअघि नै 64 लाख ई पासपोर्ट छपाईका लागि जर्मन कम्पनीहरूसँग सम्झौता भइसकेको र उनीहरूले असार 29 गतेदेखि काम शुरू गर्ने विभागले जनाएको छ। पुरानो मौलघाटमा रहेका 2.5 लाख राहदानी प्रयोग नगरी नयाँ प्रणालीमा जाँदा राज्यलाई करिब 25 लाख अमेरिकी डलर नोक्सानी हुने देखिएकाले मौलघाट कम भएपछि मात्र नयाँ प्रक्रिया अघि बढ़ाइएको हो। नयाँ प्रणाली शुरू भएपछिको केही समय प्राविधिक समस्या आउन सक्ने भएकाले प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको छ। ग्रामीण विकास मन्त्रालयले तोकिएको समयभित्र इजाजत पत्र नवीकरण नगर्ने 44 वटा निर्माण व्यवसायीहरूको लाइसेन्स खारेज गरेको छ। निर्माण व्यवसाय अनुसार चैत मसान्तभित्र नवीकरण प्रक्रिया पूरा नगरेका कदेखि ग वर्गका ती कम्पनीहरूको लाइसेन्स स्वत खारेज भएको हो। लाइसेन्स खारेज भएसँगै अब यी कम्पनीहरूले कुनै पनि सरकारी ठेकाबट्टामा भाग लिन पाउने छैनन्। देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। बाढ़ी र पहिरोका कारण मेची राजमार्गको इलाम खण्ड, ललितपुरको कान्ति लोकपथ र म्याग्दीको बेनी जंक्सन खण्ड पूर्ण रूपमा बन्द छन्। यस्तै मकवानपुरको कुलेखाने फाखेल फर्किङ सड़क र रूकुम पश्चिमको भेरी करिडोर पनि अवरूद्ध भएको छ भने बीपी राजमार्गको खुर्कोट नेपालथो खण्डमा गाड़ी चलाउन रोक लगाइएको छ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमए काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमए गरौं।
1: 25 वर्षदेखि

0: एआईटीभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: बाँकी खबर इलामका 11 जना बालबालिकामा हात्तीपाइले र खोपानी जीवि भेटिएको छ। स्वास्थ्य सेवा विभागले जिल्लाका 61 विद्यालयका कक्षा 2 र 3 पढ्ने 1032 जना विद्यार्थीको रगत परीक्षण गर्दा 11 जनामा यो संक्रमण फेला परेको हो। औषधि खुवाइएको 7 वर्षपछि गरिएको सर्वेक्षणमा यसरी परजीवी देखिन चिन्ताजनक भएको जनस्वास्थ्यविदहरूले बताएका छन्। यो नतिजापछि स्वास्थ्य मन्त्रालयले आगामी वर्ष इलाममा फेरि हात्तीपाइले विरूद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने बारे छलफल थालेको छ। यता दाङमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा 650 बढ़ी नागरिकमा सिकल्सेल एनिमिया र थालसेमिया जस्तो रगत सम्बन्धी रोगको लक्षण भेटिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्लाका विभिन्न स्थानमा 5070 जनाको नमूना संकलन गरी स्क्रीनिङ गर्दा 650 जनामा यस्तो समस्या देखिएको हो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 056-93-495।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
8: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: के हुनु मुवा, सुनै नहुने होइन कि? सफा गरी भइहाल्यो नि।
8: जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
9: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
11: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
17: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
16: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
17: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
16: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
17: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
16: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
18: के हो दाइ,
19: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
18: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थाहा पाउनु भयो यो कुरा?
19: कोपी सूत्रबाट।
18: ए

0: आमा आमा
1: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: मिस तामाङ मेरै नि सबै
1: तामाङहरू उसलाई त भरे म पटाउँछु
0: पक्का पक्कै हो
1: तपाईँ हेल्प गर्न

प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते मेग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: पुरैमा रिसाउन सानो पुरै पुरैमा रिसाउन सानो
1: रेडियो साइन 89.8 मेगाहर्ज
2: वायले इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
3: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
4: सुनको भाग त आकाशीय छ नि, मैले तिमीहरूलाई पढाउँदै गर्दा भएको सम्पत्ति सक्यो, अब आफै नसक्यो अरू आफै बिहार म सत्य नै

सूचना संगीत र मनोरञ्जन को अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: 98.8 MHz।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943495
2: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 63059 र 98550 67359

0: माननीय सदस्यहरूलाई हाम्रो नियमावली 2083 को नियम 21 को खण्ड घ तर्फ ध्यानाकर्षण गराउँदै भर्खरै बोल्न शुरू गर्नुभएको माननीय सदस्य राजेन्द्र कुमार राईले आफ्नो भाषा सुधार गर्ने र क्षमा याचना गर्ने कुरा राख्नु भएको हुनाले के भन्न खोज्नु भएको म समय दिन्छु, यहाँ अगाडि बढ्नुहोस्, अरू माननीय सदस्यहरू बस्नुहोस्। सामान्य सभाको महोदय आज असम्म भयो। एउटा प्रवेश गर्नलाई म माननीय सदस्यलाई जानकारी
1: गराउँछु। किन हेरे भने नि तपाईँले कुरा सुन्नु पर्यो, हेरिसके हेरिसके किन हेरे भने नि तपाईँले कुरा सुन्नु पर्यो,
2: तपाईँले जे केजी भन्न मिल्छ के कुरा भन्दै हुन्छ भने कुरा सुन्नु पर्यो कि पर्यो।
0: माननीय सदस्यहरू
2: तपाईँले जे केजी भन्न मिल्छ
0: यो बैठक आजै 15 मिनट। माननीय सदस्यहरू यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।

व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801007477 छोयो कि छोड्यो
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943495
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359
4: रेडियो साइन 89.8 मेगाहर्ट्ज

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:20 PM

पश्चात्पदप्रति इजरायल असन्तुष्ट र फिफा विश्वकप अन्तर्गत क्वार्टर फाइनलको समीकरण पूरा अन्तिम आठका खेलहरू शुक्रबारदेखि हुने टेनिस स्टार जोकोभिच विम्बल्डनको सेमी फाइनलमा

0: चार वर्षको साथ चार वर्षको वारन्टी दिदीको विश्वास हरेकको हरेकको साथ सिसिसी ढिलो बनाऊ घर अथवा वर्षको २०२६ अवसरमा सिजिटिभीले ल्याएको छ २+३ वर्षको वारन्टी साथै ₹36,000 क्याशब्याक सजिलो ₹0% ईएमआईको सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले ढेटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: Wazoo， 南方一直就一直往过，我可把你送得红红车，我把你靠死。
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाकुरका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसद बैठकमा विपक्षीको अवरोध सम्बन्धी खबरबाट प्रतिनिधि सभाको आजको बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन्। बैठकमा कार्यसूची अघि बढ़ाउन खोज्दा कांग्रेस, एमाले, नेकपा र राप्रपा सहितका विपक्षी दलहरूले अवरोध गरेका हुन्। विरोधकै बीच सभापति देवप्रसाद आर्यले कांग्रेस सांसद प्रमिला कुमारी गछदारलाई बोल्न समय दिनुभयो। गछदारले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै सुस्ता र ठोरीका जनता मानसिक तनावमा परेको बताउनुभयो। आजको बैठकमा विभिन्न विधेयक र वार्षिक प्रतिवेदनहरू पेश गर्न समेत कार्यसूची रहेको छ। विरोधका क्रममा एमाले सांसद राजेन्द्र राईले सभामुखलाई कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्न गरेपछि सभामुख अरियल आक्रोशित भन्नुभयो। सभामुखले संसदको अवहेलना नगर्न सचेत गराउँदै राईलाई बस्न निर्देशन दिनुभयो। राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि 15 मिनटका लागि स्थगित भएको बैठक अहिलेसम्म शुरू हुन सकेको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक अवस्था सुधार र लगानीको वातावरण बनाउने विषयमा आज उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि निजी क्षेत्रका प्रमुख संगठनहरूसँग पहिलो पटक औपचारिक संवाद गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी बैठकमा निजी क्षेत्रको सहकार्य र उनीहरूको आत्मविश्वास बढ़ाउने बारे छलफल केन्द्रित छ। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरू सहभागी छन्। राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा मानवाधिकार उल्लंघन गर्ने तत्कालीन जिम्मेवार अधिकारीहरूलाई कार्यवाही गर्न नयाँ कानून बनाउनु पर्ने अडान राखेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कार्यवाही गर्न सिफारिश गरिएको विषयमा आयोगले आज संसदीय समितिमा प्रष्टीकरण दिएको हो। आज प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा आयोगका सदस्य मनोज बुहारीले राजनीतिज्ञहरूलाई कार्यवाही गर्ने कानून नभएकाले सर्वोच्च अदालतको नजिकका आधारमा प्रस्तदर्शी कानून बनाएर भए पनि अघि बढ़न सुझाव दिएको बताउनुभयो। गत भदौमा भएको आन्दोलनका क्रममा पदमा रहेकाहरूले मानवाधिकार उल्लंघन गरेको ठहर गर्दै आयोगले सजायका लागि नयाँ ऐन निर्माण गर्न सरकारलाई सिफारिश गरेको थियो। काठमाडौँका विस्थापित सुकुमार चिमरेले आफ्नो मानवाधिकार हनन भएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दिएका छन्। विस्थापित भएपछिको अवस्था र सरकारले राखेको होल्डिङ सेन्टरको व्यवस्थापनलाई लिएर उनीहरूले आयोगमा उजुरी दर्ता गराएका हुन्। आज संसदीय समितिको बैठकमा आयोगका अध्यक्ष पद बहादुर मगरले सुकुमारसी हटाउने अघि उनीहरूको व्यवस्थापन हुनुपर्ने भनेर आयोगले पहिले नै सरकारलाई सिफारिश गरिसकेको स्मरण गराउनुभयो। बैठकमा आयोगका सदस्य मिहिर ठाकुरले भने आयोगले गरेका सिफारिशहरू सरकारबाट कार्यान्वयन नहुँदा पीड़ितहरूले न्याय पाउन नसकेको र समस्या बढ़िँदै गएको गुनासो व्यक्त गर्नुभयो। अस्थायी अनुसन्धान आयोगले सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखदान केवल राय यादवलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ। उद्योगका लागि ल्याइएको काठको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस लागिरहेको उसुरीका आधारमा बन्दीवासबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। यादवले करसन्हा नगरपालिका चारबाट सेवाग्राहीबाट 12,000 रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। खान तलासी गर्दा उनको साथबाट घुसको रकमका साथै स्रोतमा खुलेको थप 1,33,000 रूपियाँ पनि बरामद भएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। सर्लाहीको किसानका लागि सरकारले पठाएको 41,22,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा थन्किएको छ। जिल्लाका 3,000 चिनी उद्योगले किसानको आवश्यक व्यक्तिगत विवरण समयमै नबुझाउँदा यो रकम वितरण हुन नसकेको हो। कार्यालयका अनुसार असार 16 गते नै रकम प्राप्त भए पनि उद्योगहरूले सम्झौता अनुसार किसानको नाम बैंक खाता र उनको खरिदको विवरण बुझाएका छैनन्। असार मसान्तभित्र किसानको खातामा रकम नपुगे अनुदान फ्रिज हुने जोखिम बढ़ेको छ। उद्योगीहरूले विवरण संकलनमा जटिलता भएकाले ढिलाइ भएको बताएका छन् भने उनको उत्पादक महासंघले कागजी झन्झट देखाएर किसानलाई शास्ति दिएको आरोप लगाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो।

0: डिसेम्बरबाट समयसँग हुर्किँदै गयो, अझ पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन लेख्न सुन्थ्यो र तर पनि मुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल बैङ्कमा। मेरो बाबादेखि मेरी छोरी छोरी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल बैङ्कमा खाता छ कि छैन त?
2: फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागी तपाईँ पुग्छ। प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी। लेट्स गुड।

0: चार दर्शकको साथ चार दर्शकको ग्यारेन्टी बिपीको विश्वास हरेकको हरेक उत्साह बनाऊ घर अचक्का वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ प्लस 3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यासब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै
1: अब बाँकी खबर राखेपछि विभागले आफ्नो सेवाका यहाँलाई नयाँ डिजिटल प्रणालीमा लैजानका लागि आगामी 2 दिन नियमित कामहरू स्थगित गर्ने भएको छ। प्रणाली स्तरोन्नतिका लागि असार 25 र 26 गते नयाँ आवेदन लिने लगायतका नियमित सेवाहरू बन्द गरिने विभागले जनाएको छ। आज सूचना जारी गर्दै विभागले नियमित काम रोकिए पनि विभागमा तयार भइसकेका राहदानी वितरण गर्ने कार्य भने सुचारू रहने बताएको छ। मोबाइलमा राहदानी तयार भएको सन्देश पाइसकेका सेवाग्राहीले यो अवधिमा विभागमा गएर आफ्नो राहदानी लिन सक्नेछन्। आगामी असार 29 गतेदेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू भएपछि सेवा थप सुरक्षित र सहज हुने विभागको दावी छ। इलामका 11 जना बाल बालिकामा हात्ती पाइले रोगको परजीवी भेटिएको छ। स्वास्थ्य सेवा विभागले जिल्लाका 61 विद्यालयका कक्षा 2 र 3 पढ्ने 1,032 जना विद्यार्थीको रगत परीक्षण गर्दा 11 जनामा यो संक्रमण फेला परेको हो। औषधि खुवाएको 7 वर्षपछि परीक्षण गरिएको हो। यो नतिजापछि स्वास्थ्य मन्त्रालयले आगामी वर्ष इलाममा फेरि हात्ती पाइले विरूद्धको औषधि खुवाउने कार्यक्रम संचालन गर्नेबारे छलफल थालेको छ। यता दाङमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा 650 भन्दा बढ़ी नागरिकमा सिकल सेल एनिमिया र थालसेमिया जस्तो रगत सम्बन्धी रोगको लक्षण भेटिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्लाका विभिन्न स्थानमा 5,070 जनाको नमूना संकलन गरे स्क्रीनिङ गर्दा 650 जनामा यस्तो समस्या देखिएको हो। प्रतिष्ठानले आगामी वर्ष यी परिवारलाई लक्षित गरी थप परीक्षण गर्ने जनाएको छ। देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। बाढ़ी र पहिरोका कारण मेची राजमार्गको इलाम खण्ड ललितपुरको कान्ती लोकपथ र नेगदीको बेनी जोमसम सड़क खण्ड पूर्ण रूपमा बन्द भएका छन्। यस्तै मकवानपुरको कुलेखाने फाखेल फर्किङ सड़क र रूकुम पश्चिमको फेरी करिडोर पनि अवरूद्ध भएको छ भने बीपी राजमार्गको खुर्कोट र नेपालथो खण्डमा गाड़ी चलाउन रोक लगाइएको छ। यस वर्ष मुस्तानबाट 22,000 केजी फोहोर संकलन भएको छ। अन्नपूर्ण समरेश्वर क्षेत्र आयोजना एक्याप जंक्सनले मुस्तानका 3 गाउँपालिकाबाट संकलन भएको 22,189 केजी नकुहिने फोहोर ट्रक मार्फत पोखरा पठाएको छ। पर्यटकको संख्या बढ़ेसँगै फोहोर पनि बढ़दै गएको एक्याप प्रमुख राजेश गुप्ताले बताउनु भएको छ। यो परिमाण अघिल्लो वर्षको तुलनामा झण्डी 118% बढ़िरहेको एक्यापले जनाएको छ। खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निजनित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: अथवा विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।

0: Toilets full were empty. Football ko machalo.
1: AL TV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AL पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड
2: विदेशका खबर अमेरिकाले दक्षिणी इरानका 80 भन्दा बढी स्थानमा भीषण हवाई हमला गरेपछि इरानले त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्डले हवाई जलमार्गमा 3 व्यापारिक जहाजमाथि भएको आक्रमणको प्रतिक्रिया स्वरूप 4 घण्टासम्म बमबारी गरेको जनाएको छ। हवाई हमलामा इरानको वायु रक्षी प्रणाली राडार मिसाइल पक्षीपणस्थल ड्रोन आधार र बन्दरगाहहरूलाई निशाना बनाइएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन्। आक्रमणका कारण बन्दर अब्बास शेरिक र किस्म टापुका सैन्य डुंगा र तटीय संरचनाहरूमा क्षति पुगेको छ। इरानी सैन्य नेताहरूले आफ्नो जल क्षेत्रमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएको छ। यसैबीच अमेरिकाले जून महिनामा भएको समझदारी विपरीत इरानी तेल निर्यातमा पुनः प्रतिबन्ध लगाएपछि तेहरानले वाशिङटनमाथि सम्झौता उल्लंघनको आरोप लगाएको छ। यो सैन्यका कारण कुवेत र बहराइनमा समेत खतराको साइरन बजेको छ भने विश्व बजारमा कच्चा तेलको मूल्य 2.7% बढ़ेको छ। यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले टर्कीका अत्याधुनिक F-35 लडाकु विमान बेच्ने अमेरिकी योजनाको विरोध गरेका छन्। सीआईएम सँगको अन्तर्वार्तामा उनले टर्कीलाई यस्ता हतियार उपलब्ध गराएमा पश्चिम एसियाको सैन्य शक्ति सन्तुलन बिग्रने र क्षेत्रीय शान्तिमा जोखिम आउने चेतावनी दिएका छन्। खबर फिफा विश्वकप फुटबल 2026 क्वार्टर फाइनलमा पनि 8 टोलीको टुङ्गो लागेको छ। आज बिहान भएको अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड अन्तिम 8 पुगेपछि समीकरण पूरा भएको हो। अब सेमी फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। क्वार्टर फाइनलका खेलहरू असार 26 गतेदेखि शुरू हुनेछन्। र सर्बियन टेनिस नोभाक जोकोभिच आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै प्रतियोगिताको सेमी फाइनलमा पुगेका छन्। लन्डनमा भएको रोमाञ्चक क्वार्टर फाइनलमा उनले क्यानाडाका फेलिक्स अगर अनि यासुलाई पराजित गरेका हुन्। 5 घण्टा 15 मिनटसम्म चलेको यो खेल विम्बल्डन इतिहासकै सबैभन्दा लामो क्वार्टर फाइनल बनेको छ। 55 पटक ग्रान्ड स्लामको सेमी फाइनल यात्रा तय गरेका उनले अब उपाधि भिडन्तका लागि साबिक विजेता यानेक सिनरसँग प्रतिस्पर्धा संसद बैठक शुरू हुन साथ विपक्षी दलहरूको अवरोध, सभामुख र सांसदबीच भनाफल, अर्थतन्त्र सुधारबारे प्रधानमन्त्री शाह र उद्योगी व्यवसायबीच छलफल, जिन्जी आन्दोलन प्रतिवेदन विवादबारे संसदीय समितिमा छलफल, जिम्मेवार व्यक्तिलाई कार्यवाही गर्ने कानूनी अभावबारे स्पष्टीकरण, विस्तारित सुकुम्बासी न्याय माग्दै मानव अधिकार आयोगको ढोकामा, सिराहामा वन अधिकृत 12,000 रूपियाँ घुस सहित पक्राउ, सर्भाएका उप किसानको करोड़ौं सरकारी राहत रोक्का फ्रेज हुने जोखिम, भोलि र पर्सि 2 दिन राहदानीको आवेदन बन्द, वितरण जारी रहने, इरानका 80 भन्दा बढ़ी स्थानमा अमेरिकाको बमबारी, कड़ा जवाफ दिने तेहरानको चेतावनी, विश्व बजारमा तेल महँगियो, टर्कीलाई विमान बेच्ने ट्रम्पको संकेत प्रति इजरायल असन्तुष्ट, फिफा विश्वकप अन्तर्गत क्वार्टर फाइनलको समीकरण पूरा, अन्तिम 8 खेलहरू शुक्रबारदेखि हुने, टेनिस स्टार जोकोभिच विम्बल्डनको सेमी फाइनल।
3: सूचना संगीत मनोरंजन को अटूट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
6: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
5: गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि छोयो
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943495
2: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855060359 र 9855067359
4: रेडियो साइन 89.8 मेगाहर्ट्ज

सूचना संगीत र मनोरञ्जनको अटो साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के हुनु नुवा, सुन न, उनी होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई गुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो ला
10: ला ला ला, मरे के हो?
1: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
11: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जन को अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जन को अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो PM मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
0: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
2: सुप्रभात गुरुआमा
3: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
9: दिदी म पनि 12 वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
10: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
12: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
7: नेपाल सरकार विज्ञापन बोर्ड अब सुन्नुहोस्
5: पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: Hola, ¿qué tal? ¿Cuánto sale bien ahí, nena? ¿Cuánto te lanzas ahora?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
1: यसको हिँडाइले त चार महिना पुग्यो। जानु

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM

प्रगति हासिल गर्ने उत्कोष छलफलमा निजी क्षेत्रका तीनवटै ठूला संगठनका नेतृत्वको उपस्थिति। मनपरे स्वच्छ खाने पानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्ने संसदीय समितिको निर्देशन। मेलम्ची मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी। इरानमाथि अमेरिकाको भीषण हवाई आक्रमण, बहरानमा इमर्जेन्सी साइरन बज्यो, 1 महिनामा 76,000 बढ़ी अफगान शरणार्थी स्वदेश फर्किए। र फिफा विश्वकप अन्तर्गत क्वार्टर फाइनलको समीकरण पूरा, अन्तिम आठका खेलहरू शुक्रबारदेखि हुने। 4 वर्षपछि घरेलु मैदानमा वेस्ट इण्डिजको ऐतिहासिक जीत।

0: अर्को सबको साथ अर्को सबको वारन्टी सिटी कपी हरेकको सिटीले बनाऊ घर अथवा सिटीले ल्याएको छ रुपमा 3 वर्षको वारन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% DMIको सुविधा नागरिकता भएको छ. वर्ल्ड कप टु वर्ल्ड कप सिटी टिभी खेलसँगै भरोसासँगै.
1: कृषि विकास ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना. यस कृषि विकास ब्याङ्क लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर ब्याङ्किङ सम्पत्तिका रूपमा यस ब्याङ्कले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसान्तभित्र ब्याङ्कलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ. विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ. कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय राम शाह पथ, काठमाडौँ.
2: उपत्यकामा रेडियो एनआरएम 99.1 का रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. संसदमा जवाब दिन गएनन् प्रधानमन्त्री सम्बन्धी खबरबाट. प्रधानमन्त्री बालन र शाह बालनको सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुग्यो, तर अझैसम्म पनि आफ्नो अभिव्यक्ति उपर उठेको प्रश्नको जवाब संसदमै दिन तयार हुनु भएको छैन. गत 17 जेठमा प्रधानमन्त्री बालनले प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाब दिनुभएको थियो. त्यसक्रममा उहाँले भन्नुभएको थियो, तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाए, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा थुप्रै ठाउँमा बिचेको रहेछ. प्रधानमन्त्री बालनको यस्तो अभिव्यक्तिपछि विपक्षीले लगातार विरोध गर्दै आएका छन्. यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ. नेकपा एमालेका सांसद राजेन्द्र राईले यो विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ. सांसद राई अगाडि कंग्रेसकी सांसद प्रमिला कुमारी गच्छेदार बोल्नु भएको थियो. उहाँले भारतसँगको सीमा समस्या देशको सार्वभौमिकतासँग जोड़िएको अत्यन्तै संवेदनशील विषय भएको भन्दै भन्नुभयो. प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सार्वजनिक भएकै दिनदेखि विपक्षी दलले यो सदनमा लगातार जवाब मागिरहेका छन्. विपक्षीले हप्तौंदेखि ढोका ढकढकाउँदा पनि प्रधानमन्त्रीज्यू संसदलाई ब्लक गरेर बस्नु भएको छ. नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले आलो काँचो ढंगले संविधान संशोधनको विषय अगाडि सारेको टिप्पणी गर्नुभएको छ. प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संविधान संशोधनको विपक्षमा नरहेको उहाँले स्पष्ट पार्नुभयो. उहाँले राष्ट्रिय सहमतिबाट मात्रै संविधान संशोधनको प्रक्रिया अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ. नयाँ सरकार बनेसँगै राजनैतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृष्ठकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता खस्कदो अवस्थामा रहेको उहाँको भनाइ छ. संघीय संसदको पूर्वाधार विकास समितिमा मूलपरका नागरिक

0: मानिसलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समिति बैठकमा सभापति आशिष गजरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आगामी 15 दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। बैठकलाई सम्बोधन गर्दै सभापति गजरेलले 70 वटै जिल्लाका झण्डै 3 करोड़ नागरिकका लागि पर्याप्त र शुद्ध खानेपानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा ठोस र स्पष्ट जवाब माग गर्नु भएको छ। यसै गरी खानेपानी मन्त्रालयका सचिव विश्वबाबु खुडा सैनीले खानेपानीको क्षेत्रको समग्र सुधारका लागि मन्त्रालयले नीतिगत र संरचनागत परिवर्तन शुरू गरेको बताउनुभयो। यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद राजनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाई काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिनुभयो। पूर्वाधार विकास समिति बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाको हुनु परेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो। सांसद पाण्डेले मेलम्चीको मुहान क्षेत्र र ड्याम रहेको सुन्दरी जल तथा गोकर्णेश्वरका बासिन्दाले पानी उपभोग गर्न नपाएको गुनासो गर्नुभएको छ। खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकको मिलमत रहेको आरोप लगाउँदै उहाँले सर्वसाधारणले शास्ति भोग्नु परेको बताउनु भएको छ।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: तारीफ नै चिन्नलाई हो। जिन्दगीमा सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो थाहा थियो नबोल बैनमा मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबोल बैनमा खाता छ कि छैन त?

AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG, that's good.

अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकौटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा निजुनित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: is pool 1MT, football ko matlamo.
1: AIT Bima Service, football ko harek exciting moments. AIT picture and sound sanga. Up to 30% cashback, the 0% EMI. Nagi tabao puksa, best exchange value plus 4S pool warranty. Aba ghar mai, stadium experience. LG, that's good. भरपूर मनोरञ्जन सहित बाटो 979 मै क्रिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइमा अथवा क्रिस होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्। ल्याएको छ वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भएको छ। वर्ल्ड कप सिसिटिभी खेलसँगै भरोसासँगै
2: विदेशका खबर अमेरिका र इरान बीचको ताजा सैन्य टकरावले पश्चिम एसियामा सुरक्षा संकट फेरि एकपटक गइरहेको छ। नयाँ सैन्य कार्यवाहीले दुई देश बीच भएको युद्धविरामलाई कमजोर नबनाई यस क्षेत्रमा शान्ति स्थापनाका लागि भइरहेका प्रयासमाथि पनि गम्भीर प्रश्न खड़ा गरिदिएको विश्लेषण गरिएको छ। यसबीच अमेरिकाले इरानमाथि विशाल हवाई आक्रमण गरेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमा अवरोध पुराई महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिइएको छ। यता गत जून महिनामा करिब 76,000 बढ़ी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्किएको अर्को विदेशको खबर छ। अफगान सरकारका उपप्रवक्ता अमहुद्दुल्ला फितरले एक महिनामा 76,181 अफगान नागरिक स्वदेश फर्किएको बताएका हुन्। खेलकुद फिफा विश्वकप फुटबल 2026 क्वार्टर फाइनलमा पुग्ने 8 टोलीका टिमको लागि आज बिहान भएको अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 हराउँदै स्विजरल्याण्ड अन्तिम 8 पुगेपछि समीकरण पूरा भएको हो। अब सेमी फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा साबिक विश्वता अर्जेन्टिना र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। अन्तिम 16 खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराउँदै क्वार्टर फाइनल यात्रा तय गरेको हो। खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होमास हर्सनले रेफ्री र भीएआरको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। क्वार्टर फाइनलका खेलहरू असार 26 गते मात्र शुरू हुनेछन् र पहिलो खेल फ्रान्स र मोरक्को बीच हुनेछ। र यता वेस्ट इण्डिजले श्रीलंका विरूद्धको 2 टेस्ट खेलको घरेलु श्रृंखला 1-0 जितेको छ। यो जितसँगै वेस्ट इण्डिजले 4 वर्षपछि आफ्नो घरेलु मैदानमा पहिलो पटक कुनै टेस्ट श्रृंखला जित्न सफल भएको हो। यसअघि भएको श्रृंखलाको पहिलो खेल वेस्ट इण्डिजले 1 इनिङ र 217 रनको भारी अन्तरले जितेको थियो, जसका कारण अन्तिम खेल बराबरीमा सके पनि उपाधि घरेलु टोलीकै पल्टामा पुगेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक बनाए पटक उठेको 39 वर्षमा पनि संसदमा जवाफ दिन तयार भएनन् प्रधानमन्त्री। सदालुकबाट पनि भएन रोलिङ। संविधानको आधारभूत विषयलाई तलमाथि गर्न खोजे स्वीकार्य नहुने एमालेको चेतावनी। प्रधानमन्त्रीद्वारा व्यवसायसँग उच्चस्तरीय छलफल निजी क्षेत्रलाई ड्राइभिङ सीटमा राखेर आर्थिक समृद्धि हासिल गर्ने उद्घोष। छलफलमा निजी क्षेत्रका 3 ठूला संगठनका नेतृत्वको उपस्थिति। मनोकुमार स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन। मेलम्ची विमान
3: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
5: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
5: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: शुभ प्रभात गुरुआमा।
7: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? तालो तालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अब सुन्नुहोस् पुरा समाचार।
17: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
17: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
17: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
9: मद्यपान र धूम्रपान सेवन नगरौ।
17: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

I'm gonna go to the hospital.

सूचना संगीत र मनोरञ्जन को अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 4 PM
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
1: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
2: ए त्यसो भए जोगिनु के गर्ने त
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
3: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
6: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
6: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
5: ए हो र बाबु
6: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
5: ए
6: हुलाकको अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
5: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
8: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
8: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
8: डर लाग्नु निद्रा नलाग्नु
10: अनौठा विचार आउनु
8: निराशा बढ्नु खुशी नहुनु
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
8: छटपटी हुनु चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जानु नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटल साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज।

0: डिजिटल प्राइवेट लिमिटेड
1: के तपाईँ स्तरीय गीत सङ्गीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनुगमित रूपमा सिलसिल एक सफल म्युजिक
1: विशेषताहरू
0: आफ्नै प्रोडक्सन हाउस भएको
1: आफ्नै टेलिभिजन कार्यक्रम
0: नृत्य प्रशिक्षकका लागि आफ्नै कला केन्द्र
1: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: फिर सम्झौता डिजिटल प्राइभेट लिमिटेड
1: गीत सङ्गीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: फिर सम्झौता डिजिटल प्राइभेट लिमिटेड
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: सम्झौता डिजिटल प्राइभेट लिमिटेड
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 9841 96 47 26 हामीसँग तपाईँको सेवामा।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: ए नानी हो जानी हो
2: मैले त जानी हो नानी हो
1: आत्मसी क्या हो
2: बुझ्ने कस्तो हिँड्यो नानीलाई मान्छे पनि त हिँडिरहेको छ नि

0: आदिवासी जनजाति तथा अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि मूलधारका संचार माध्यममा प्राथमिकतामा पर्न सकेका छैनन्। अधिकांश समाचारमा उनीहरूलाई अधिकारका विषय भन्दा दया र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति बढ़ेको अधिकार कर्मीहरू बताउँछन्। समावेशी संचारका लागि उनीहरूलाई समाचारको विषय मात्र होइन स्रोत विश्लेषक र निर्णय प्रक्रियाको हिस्सा बनाउन पत्रकारले कसरी रिपोर्टिङ गर्ने हामीले क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष रामकला खड्कासँग कुराकानी गरेका छौं।
1: आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको विषयमा चाहिँ विभिन्न मिडियाहरूले चाहिँ मुद्दाहरू बेला बेला उठाइरहेका छ, तर ती मुद्दाहरू चाहिँ त्यति पर्याप्त चाहिँ छैनन् भन्ने चाहिँ मलाई लाग्छ। र समयअनुसार चाहिँ ती मुद्दाहरूका रूप पनि परिवर्तन हुँदै गएका छन् र जहिले पनि मिडियामा चाहिँ त्यो अपाङ्गता भएका र त्यसमा पनि विशेष गरी महिलाका मुद्दालाई उठाउँदाखेरि चाहिँ अलिकति विचरा भनेर अलिकति दयाभाव उठाउने गरिएको त्यो परम्परादेखि चल्दै आएको ट्रेन अझै पनि कायम रहेको देखिन्छ र अब त्यो विषयलाई चाहिँ छोडेर अलिकति त्यो मुद्दाहरूलाई चाहिँ अलिकति समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै समय सापेक्ष भन्नाले चाहिँ जस्तै अहिले चाहिँ अब सफलताका हामीले चाहिँ विशेष गरी चाहिँ विकासका मुद्दासँग अर्थका मुद्दासँग र अन्य विभिन्न विषयसँग चाहिँ जोडेर ती महिलाका मुद्दालाई चाहिँ ल्याउन सक्छौँ होइन। र त्यसमा पनि विशेष गरी मलाई के लाग्छ भनेदेखि हामीले सधैँ त्यो दुःख र शास्ति भोगेका कथाहरू मात्र नभइकन उहाँहरूले के काम गरेर अहिले कुन कुन कहाँ कहाँ पुग्नु भयो सकारात्मक पोजिटिभ स्टोरीहरू त्यसले चाहिँ समाजका अन्य वर्गलाई पनि त्यसले चाहिँ अलिकति पोजिटिभ इम्प्याक्ट पार्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै होइन उहाँहरूले जस्तै कुनै पनि क्षेत्रमा लागेर होइन सङ्घर्ष गरेर त्यसमा सफलता कमाएका कुराहरू हुन सक्छन् होइन। अहिले चाहिँ अब जस्तै सानो अब उद्यम गरेर त्यसलाई चाहिँ माथि उचाइमा पुर्याएको हुनसक्छ। जस्तै अहिले हामी भर्खरै एउटा कार्यक्रमबाट आयौँ मिडवानसँग सहकारी गरेर मिडवानको जस्तो अध्यक्ष हेर्नुहोस् न उहाँ चाहिँ हाम्रो प्रतिमा गुरुङ म्याम होइन। उहाँले चाहिँ कसरी चाहिँ एउटा संस्थालाई चाहिँ यो अवस्थासम्म ल्याउनु भएको छ त्यस्तै गरी अब उहाँ चाहिँ शैक्षिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ सशक्त हुनुहुन्छ होइन। नेपाल मात्र नभए इन्टरनेसनल एरिनामा समेत उहाँ चाहिँ चर्चा कमाउनु भएको छ। त्यस्ता खालका व्यक्तिहरू मात्र नभई अरू हामी ग्रामीण तहमा ग्रास रूटमा जाँदा पनि त्यस्ता कैयौं महिला देख्न पाउँछौ जसले चाहिँ धेरै सङ्घर्ष गरेर कुनै क्षेत्रमा चाहिँ स्थापित हुनु भएको छ। त्यस्ता कथाहरू चाहिँ ल्याइदिउँ भने अन्य त्यो समुदायका अन्य व्यक्तिलाई पनि त्यसले धेरै नै प्रेरणा दिन्छ भन्ने मलाई लाग्छ। जस्तै अब मिडिया हाउसको कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै हो होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ त्यहाँ भएको नेतृत्व नै हो भन्ने चाहिँ मलाई लाग्छ। कुनै पनि मिडिया हाउसमा हेर्नुहोस् अझै विशेष गरी मूल प्रभाका वा मिनिस्ट्री मिडिया भनौँदाहरूमा चाहिँ निर्णायक तहमा महिला हुनुहुन्न। महिला मात्र होइन आदिवासी जनजाति वा अपाङ्गता भएका महिला त्यो त झन् कल्पना गर्न सकिन्न। महिला नै पुग्नु भएको छैन अहिलेसम्म होइन। त्यसैले जहिले पनि निर्णय प्रक्रियामा पुरुषकै निर्णय चाहिँ त्यहाँ लादिन्छ उहाँहरूले जे भन्यो त्यही नै चाहिँ त्यहाँ कार्यान्वयन हुन्छ। त्यसैले त्यो चाहिँ निर्णायक तहमा महिलाको सहभागिता जबसम्म पुर्याउन सकिन्न यस्ता विषयमा चाहिँ त्यो न्युज रुम पनि सेन्सिटाइज हुँदैन। त्यसैले यी विषयहरू चाहिँ त्यति आउँदैन र कहिले पनि मूल प्रभावमा चाहिँ परेको छैन भन्ने चाहिँ मलाई लाग्छ। र त्यसैले निर्णायक तहमा महिला सहभागिता नगरायो भने मात्र बल्ल महिलाका विषयवस्तु चाहिँ मुख्य हेडलाइन भनेर चाहिँ आउन सक्छ आगामी दिनमा। जस्तो मिडिया हाउसमा चाहिँ हामीले म चाहिँ हाम्रो संस्था डब्ल्युडब्ल्यू मार्फत चाहिँ हामीले अब यो लैङ्गिक नीति चाहिँ लागू गराउनुपर्छ भनेर विभिन्न हिसाबमा चाहिँ पहल गर्दै आएका छौँ होइन। त्यस्तै गरी अब यो समावेशिताको नीति पनि हरेक मिडिया हाउसले चाहिँ एउटा समावेशिताको नीति नै बनाएर चाहिँ त्यहाँभित्र कुनै पनि कुरामा यो जनशक्ति हायरिङ गर्नेदेखि लिएर त्यो न्युजलाई चाहिँ समावेशी बनाउनेसम्मका कुरामा चाहिँ यदि त्यो नीति लागू गर्ने हो भने चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ अब त्यहाँका भित्रको न्युज रुम मात्रै नभइकन समाचारका कन्टेन्ट पनि समावेशी बन्छन् भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले यस विषयमा चाहिँ विभिन्न संघ संस्था हामी जस्ता संघ संस्थाले चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। यो त बिटको कुरा गर्नु भने बिट पनि हाम्रो चाहिँ अब प्राय मिडिया हाउसमा चाहिँ महिला तथा बालबालिका भन्ने बिट चाहिँ हुन्छ होइन। तर यो बिट पनि के छ भन्दाखेरि यो कोभिड पछिको अवस्थामा सबै मिडिया हाउसमा अलिकति आर्थिक रूपमा चाहिँ अलिकति गाह्रो परेका हुनाले अब पत्रकारहरूको संख्या पनि कटौती भएको छ। त्यसैले एउटै व्यक्तिले त्यो एउटा बिट मात्र नभएकोमा अन्य बिट पनि हेर्नुपर्ने बाध्यता छ। त्यही कारणले गर्दा वर्क प्रेसरले गर्दा त्यसमा अलिकति स्टोरी खोज्नु नभ्याएको ध्यान दिन नभ्याएको चाहिँ अवस्था छ। तर पनि महिला र बालबालिका भन्दा पनि उहाँले महिलाको समग्र इस्युमा चाहिँ खोज्नुहुन्छ धेरै। त्यसमा अझै डिपली गएर यो इन्टरसेक्सनल पर्सपेक्टिभबाट चाहिँ नहेरेको चाहिँ हामीले पाउँछौँ होइन। महिला भनेर महिलाका समस्या र आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिला भनेर चाहिँ त्यसमा नछुट्याएका हुनाले उहाँले अब त्यो समग्र रूपमा महिलाको ल्याउनुहुन्छ। तर यसरी डिपली चाहिँ गएर खोजेर स्टोरीहरू नल्याएको चाहिँ अवस्था देखिन्छ। त्यही त निश्चय नै अब पत्रकार महिला भएपछि हामी महिलाका विषयमा चाहिँ हामी संवेदनशील छौँ, सचेत छौँ होइन। र बेला बेलामा हामीले धेरै यस्ता मुद्दा अब यो आदिवासी जनजाति अपाङ्गता भएका महिला मात्र नभइकन समाजमा भएका अन्य विविध समूहका

0: उनीहरूका मुद्दा चाहिँ बेला बेलामा ल्याउने गरेका छौँ र अब एसडिएमा चाहिँ संवेदनशील बनाएको छ र आगामी दिनमा यसमा पक्कै पनि हामी साथीले र म लगायत सबै साथीहरूले चाहिँ यसमा कलम चलाउनेछौँ भन्ने चाहिँ यहाँहरूले प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ।
1: कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य, विद्यार्थीहरूलाई पत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नु पर्ने, उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई छ। सरकारको मुख्य सचिव गोविन्द बहादुर कार्की नियुक्त हुनु भएको छ। जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउने 9 सदस्यीय समिति गठन गरिएको छ। 15 दिनभित्र स्वच्छ खानेपानीको कार्ययोजना बनाउन सरकारलाई संसदीय समितिको निर्देशन छ। अनियमित वर्षाले आकस्मिक बाढ़ीको जोखिम बढ़ाएको छ। हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् र चीनमा बाढ़ीको कहर, 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित भएका छन्।
2: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी, यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: ए लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी हुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
7: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
11: सम्पर्क नम्बर 9875082997,
12: 9855010997।
13: सामाजिक दूरी ध्यानमा राखी, स्टे इन टच विदाउट टच, गरौँ प्रिय।

0: अमृत चलाउने होस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलै सँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आईपीएफ बाट सजिलै घर बसी इन्टरनेट बिल भुक्तानी गर्न सकिने सम्पर्क 9901004477
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BDS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943495।
2: होइन दिदी कतै हुनुको यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
3: मेरो मोबाइल देखेर जहिले जिस्काउँछु यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
2: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
3: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर गेट चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 9845049486
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855060359 र 9855067359।
6: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन
7: नेपाली शिक्षा नीति तथा पञ्चाङ्गको जानकारी
6: नेपाली चाडपर्व तथा शुभ साहित्यको विस्तृत विवरण
7: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
6: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव।
8: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855520554 इमेल log.logic2@gmail.com
8: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोल्युसन
9: रेडियो साउन्ड 89.8 मेगाहर्ज

anne sende nunca. Radyo Sağlık 89.1 MHz.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज।

0: सूचना संगीय मनोरंजनको अटल साहरो रोगो रेडियो साहरो 99.8 मेगाहर्ज।
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना निनाह हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेको छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
8: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त खोजेर जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम सोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 98-750-82-997, 98-550-10-997।
9: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न चाहनु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर खस्नु होला नि। बेलामा नै बिचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवालीमा जानु गैर कानुनी हो।
10: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छ?
9: नेपाल सरकारबाट जबरजस्ता पचितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जाने मिल त्यहाँ त काठमाडौँ जानमा पर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाम ठाउँ परिवर्तन लगायत संस्था दर्त खारे सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
10: ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
9: अर्को विशेष थप काम यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नि कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
10: सञ्चालक
9: सूर्य श्रेष्ठ,
10: एसएनपी कम्पनीको कार्यालय
9: बाइपास रोड भरतपुर चितवन।
10: मोबाइल नम्बर
9: 98550 63 59 60
10: 98550 56 959।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.8 MHz।
9: यतिखेर भूमिकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: उल्टो शब्दमा खराब मानिसहरूको संज्ञा दिए उसले भने मेरो कुरा छ, मेरो लागि यो विराम सकियो, मलाई त मतलब भएन, मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन् तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले 100 किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ, जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ। किएवले पछिल्लो पटक रूसका टाटा स्ट्रान र सारातोव स्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोस्तान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ। किएवले सीएफ एजोबमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलियोटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ। जोहानिस एम भनेर चिनाइएका 41 डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 ज्यान जाने गरिआएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहन्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढ़ीका कारण 6 ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ्नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले

0: प्रस्तुतकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बीजेसी राणाले बताएकी छन्। सुनौ एउटा रिपोर्ट। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग संचालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
1: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूलाई टिपी पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तौरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनुभयो।
0: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड़ भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
1: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू यस्तो देखिन्छ भने हामीले चर्चामा त्यस्तो प्रमाणित हुँदैन नि, त्यसलाई एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस्। हामीले पनि
0: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको राष्ट्रपा सांसद बीबीसी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भने,
2: राम्रो प्रधानमन्त्री जब चाहिँ मलाई प्रब्लम मात्रै गर्नु हो, त्यसको पोल्युसन पनि हेर्नु पर्छ नि त, किनभने प्रब्लम त कसरी खप्छ नि, त्यसमा कसरी प्रब्लम छ भने कसरी खाँछ नि, पोल्युसन भने कसरी खाँछ नि, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्नु त भन्ने कुराहरू चाहिँ गहन डिस्कसन पनि भयो। र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने, अब प्राइभेट सेक्टर त हरेक सबै प्रसारण प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीजी त्यो पशुपालय अनि त्यसको खाता सङ्गठनहरू पनि बसेर हरेक महिनाको हामी मिटिङ गर्नु कसरी अगाडि बढ्न सक्छ। प्रधानमन्त्रीजीले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नु भयो भने त्यो त निजी क्षेत्रले नै विकास भएको हो नि त, सरकारले त्यसलाई सहजीकरण गराउने मात्रै होइन, त्यो कुराहरू भयो।
0: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता, उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनीतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खोल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति, संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
3: यसको कार्यान्वयन के लाग्छ त भन्दा, यसरी दिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनीतिक संस्थाहरूले जग्गा दिएको छ। यसका चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट बाई इन्डाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनीतिक प्रभावमा सहकारिएका नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नयाँका प्रशिक्षणहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अक्षिलो छ यो गर्नको लागि, किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ थुप्रै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको मेहनतले गर्न सक्छन् तत्काल गर्नु भनेदेखि होइन, भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन, अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको मुख्य एडमिसन भनौँ त्यही दलका व्यक्तिहरू नै प्रभाव पार्न सक्ने र त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका गाउँहरू नै सक्दैन भयो अहिले पनि मान्नेहरू र मोटरिटी चाहिँ पक्ष सरकार गरेको छ नि त अहिले पनि त, त्यसकारण त्यो प्रभावले गर्दाखेरि अलिकति असुविधा लाग्छ मलाई।
4: अनि यो चाहिँ के हो, ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने भयो भोगाधिकार पाएका छन् कि सरकारले केही
3: हल्लो यसो भन्छु जस्तो भनौँ न, एउटा चाहिँ बाल अस्पताल बन्दैछ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन, अथवा विद्यालयहरूले गरेका छन् अथवा चाहिँ तपाईँको चाहिँ कलेजहरूले गरेका छन्, यसको लागि चाहिँ सजिलो छ। अरूको लागि जुन राजनीतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका
2: संस्थाहरू केही व्यापारिक संस्थाहरूले पनि लिएका छन्। प्रतिष्ठान प्रोजेक्ट मिटिङ अध्यक्ष भनेर प्रोजेक्ट मिटिङ गर्ने अध्यक्ष पनि लिएका छन्। यस्तोको लागि पनि
4: अनि यो बिचको कन्सेप्ट त्यतिखेर आयो, त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्नै तिर्दैन निशुल्कै जस्तो
2: हो? यो भाडा तिर्ने हुने कुरा त हिजो सरकारले निम्ति दिएको त हाम्रो त्यो भन्ने किसिमको मैले ज्ञानबाट चलेका छन्। जनजस्तो संस्था त बिचमा आएकै छैनन्, त्यस कारणले गर्दा उनीहरू झगडा टिकाएर भन्ने मतबाट बसेका छन्। जो जो चाहिँ तिरेको पनि एक्सेप्टेड नोमिनल रूपमा सरकार सहायता पनि लिएका छन्। प्रतिष्ठान कुरा प्रोजेक्ट मिटिङ अध्यक्ष भनेर प्रोजेक्ट मिटिङ गर्ने यस्तोको लागि पनि अलिक सरकारका
4: अनि यो बिचको कन्सेप्ट त्यतिखेर आयो, त्यति बेला अलिअलि

0: सरकारले चाहिँ दुरुपयोग नहोस्, सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि दुरुपयोगमा लगेको हो लिएको हो त्यही प्रयोगको लागि चाहिँ काम गरोस् भन्ने खोजेको हो। त्यसै गरी सरकारले उनीहरूको नाममा नै तपाईँको चाहिँ स्वामित्व पनि दिनुपर्छ, जनताको प्रक्रिया पनि छ त्यसको लागि। त्यही आउँदैन चाहिँ यो तीन प्रकारको कुरा, जनताको प्रक्रिया, भूमिको प्रक्रिया र तपाईँको दुईवटा अधिकार, त्यसमा चाहिँ पदाधिकार चाहिँ सरकारले त्यसको कायम नगर्ने भनेको हो।
1: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या?
0: यसको लागि चाहिँ पहिलो सरकारले कहाँ जग्गा छ, जस्तो राहुल आएको प्रतिको पनि भनौँ न, लगभग तपाईँ सय 800 पनि जग्गा छ, है सबै हाम्रो यहाँ त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई उहाँहरूको प्रायोजन यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानु सक्दा हिमालको पालिकामा जानु सार्वजनिक जग्गाहरू कुनै पनि रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ, अतिक्रमण पनि कति हुन्छ। त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास समय समय गर्नु पर्यो, डाटाहरू समय समय हुनु पर्यो, जस्तो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँग समर्थन गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि ती पनि हुनु पनि ती छ। त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र त्यही सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने, त्यसको चाहिँ तपाईँको कार्यमा सहयोग गर्ने, यदि दुईवटा कुरा। यसको लागि अब तपाईँको चाहिँ अध्ययनको को रूपमा चाहिँ अतिक्रमण जग्गाहरूको व्यवस्था डाटा बनाउनको लागि नाटक जिल्लालाई पहिचान गर्नुपर्छ, देवता पनि दुर्गी तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलिक राम्रो गर्न खोजेको छ यो अतिक्रमण गरिदिँदैन। अहिलेको सरकारले गर्नु सक्छ र गर्छु भनिरहेको छ, तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा पुर्याउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु भइहाल्छन् र यो फेरि उसमा आउँदै हो। सबैमाको समय पनि अलिक लामो समय भन्छु मैले त यो पनि।
2: उनीहरूले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाले साथी फडिङ र दाहालसँग कुरा गर्दै अब एउटा विषय संक्षेपमा। ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असुल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबार भित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्वील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाईँ www.bbcnepali.com मा गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय। अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देश बीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुन गनी अन्सारीबाट।
3: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने, गए राति हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलिक जानु दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भनी जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्, उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्, उनीहरू हानिकारक र हिंसक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे। जहाँसम्म मेरो सवाल छ, अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्नु भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।

सम्बन्धको बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले रातिको 9 बज्यो 9 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो
2: प्रोग्राम
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगाहर्ट्ज।

0: शुभ समाचार।
1: ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्दै युवा युवतीलाई आफ्नै गाउँमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पाँच बलेवाङमा एक महिने सेरामिक्स माटाका भाँडा तथा हस्तकला सामग्री निर्माण सिपमूलक तालिम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योगकारले अर्घाखाँचीको सहयोग तथा सन्धिखर्क नगरपालिका पाँचको समन्वयमा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीव नारायण कोइरालाले सिपमूलक तालिमले बेरोजगारी न्यूनीकरण, आय आर्जन वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढ़ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतारी स्वरोजगार सिर्जना गर्न सहभागीहरूलाई आग्रह गर्दै यस्ता उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तह र सम्बन्धित निकायले प्राथमिकता दिनुपर्नेमा जोड़ दिए। घरेलु तथा साना उद्योगकारले अर्घाखाँचीकी प्रमुख दुर्गा न्यौपानेले कार्यालयले उत्पादनमुखी तथा आय आर्जनसँग प्रत्यक्ष जोड़िएका विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै हजारौं युवा युवतीलाई तालिम प्रदान गरिएको र अधिकांश सहभागी रोजगारी तथा उद्यममा आबद्ध भएको बताइन्।

0: समयसँगै हुँदै गयो, अझ पनि धेरै धेरै चिन्ह लाग्यो। जिन्दगीमा हो सधैँ किन लेख्ना सुन्थ्यो, तर पनि मनभुक्क हुन्थ्यो, किनकि मेरो थाहा थियो नोबेल बैङ्कमा मेरो बाबादेखि मेरो छोरी साथी सबैलाई सकेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल बैङ्कमा खाता छ कि छैन त? नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री नरेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग संवाद थालेका छन्। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र, राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै संवाद नगरेका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढ़ाउने तयारी गरेका छन्। यसअघि दुईपटक विभिन्न देशका राजदूतसँग संवाद गरेका उनले मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरे थिए। लगत्तै बुधबार नेपालका निजी क्षेत्रका व्यवसायीसँग वार्ता गरेका छन्। त्यस्तै बिहिबारका लागि निर्माण व्यवसायीसँग छलफल तय गरिएको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँचो सांसद विदेशी राणाले मिलाएकी थिइन्। आर्थिक समृद्धिलाई प्राथमिकता दिने सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताएकी छन्। प्रधानमन्त्रीका प्रमुख दुई एजेण्डा सुशासन र आर्थिक समृद्धि हो। पहिलो 100 दिनमा सुशासनका लागि तिथि बसाल्ने काम भइसकेको छ। यो अवधिमा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्तिलाई अनुसन्धान पक्राउ कार्यवाही भएका छन् उनले भनेकी छन्। अब सरकारको प्राथमिकता समृद्धि हो, समृद्धिको इन्जिन निजी क्षेत्र हो, यसकारण प्रधानमन्त्रीले निजी क्षेत्र भेट्न खोज्नु भएको हो, मैले सहजीकरण मात्र गरिदिएको हुन् राणाको भनाई छ। भेटघाटको पहिलो दिन निजी क्षेत्रका छाता संगठनसँग भेटे पनि यो क्रम नियमित हुने र अरू विभिन्न क्षेत्रका प्रतिनिधिसँग पनि प्रधानमन्त्रीको भेट्ने कार्यक्रम रहेको उनले जानकारी दिएकी छन्। शुरूमा आधा घण्टाका लागि तय भएको बैठक करिब 2 घण्टा चलेको राणाले बताएकी छन्। प्रधानमन्त्रीले निकै चासो दिएर सुन्नुभयो, बीचबीचमा धेरै प्रश्न पनि सोध्नुभयो। उनले भनिन् समस्या मात्र नल्याउन समाधान पनि लिएर आउन निजी क्षेत्रलाई भन्नुभएको छ। प्रधानमन्त्रीले निजी क्षेत्रसँगको भेटलाई निरन्तरता दिने बताएका छन्। नियमित भेटका लागि आफ्नो समय नमिल्ने भएपछि प्रधानमन्त्रीले आफ्नो सचिवालयका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिको एउटा अनौपचारिक समिति बनाउन निर्देशन दिएको समेत राणाले बताएकी छन्। प्रधानमन्त्री शाहले अब कूटनीतिक सँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग संवादको शुरूआत थालेको उनको सचिवालयले जानकारी दिएको छ। यसै क्रममा बिहिबारका लागि निर्माण व्यवसायीसँग छलफल तय गरिएको छ। प्रधानमन्त्रीले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सीटमा राखेर विद्यमान समस्या सुधार गर्न चाहेको बताउनु भएको छ। यसका लागि निजी क्षेत्रका सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको भनाइरहेको छ। निजी क्षेत्रका व्यवसायीसँग बुधबार भेटेका प्रधानमन्त्री शाहले बिहिबार निर्माण व्यवसायीसँग समेत छलफल गर्दै 100 दिनपछि प्रधानमन्त्रीले थाले संवाद शुरूमै भेटे निजी क्षेत्र शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले बहस पत्र लेखनलाई अन्तिम चरणमा पुर्याउने लाग्दा उक्त कार्यदलबाट 4 दल बाहिरिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदलमाथि नै संशय पैदा भएपछि 4 दल बाहिरिएका हुन्। उक्त कार्यदलमा नेपाली कंग्रेस बाहेक अरू प्राय राजनीतिक दलहरूबाट सदस्य पठाइएका थिए। तीमध्ये नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू कार्यदलबाट बाहिरिएका हुन्। उनीहरूले असार 22 गते संयोजक मनोज भट्ट संयोजक असीम शाहलाई सम्बोधन गरी कार्यदलबाट बाहिरिएको उल्लेख गरेका हुन्। कार्यदलमा नेकपाबाट देव प्रसाद गुरूङ, जसपाबाट सुरेन्द्र झा, लोसपाबाट लक्ष्मण लाल कण र राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट सदस्य हुनुहुन्थ्यो। उहाँले संविधान संशोधनको विषयमा प्रवेश गर्ने नै हो भने पहिलो कुरा बहस पत्र प्रक्रिया नै खारेज गर्नुपर्ने बताउनु भएको छ। विगत 83 दिनसम्म सहभागी यी चार दलका प्रतिनिधिले बहस पत्रको अन्तिम चरणमा संविधानको मर्मलाई संशोधन गर्ने प्रयास गरिएकोमा असन्तुष्टि रहेको भन्दै बाहिरिएको बताएका हुन्। लोकसभाका तर्फबाट कार्यदल सदस्य रहनुभएका लक्ष्मण लाल कणका अनुसार सत्ता पक्षले के विषयमा संविधान संशोधन गर्न खोजेको हो भन्ने कुरा प्रष्ट पार्न नसकेपछि कार्यदलमा बस्नुको औचित्य नदेखेर बाहिरिनु परेको हो। उहाँले संविधान संशोधन जस्तो विषयमा दलहरू बीच पक्ष विपक्ष हुनुपर्ने अवस्था र संविधानको प्रस्तावना नै परिवर्तन गर्ने सरकारी पक्षको चाहनामा सहमत हुन नसकिने भएकाले बाहिरिनु परेको बताउनुभयो।
1: विस्थापित सुकुमवासीले आश्रय लिइरहेको भक्तपुरको खरीपाती स्थित होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो। यसबाट प्रभावित हुने मध्ये एक थिइन् कालीमाया परियार। बुधबार होल्डिङ सेन्टरमा भेटिएकी उनले दुखेसो पोखिन्, खाना त के जार सबैभित्र राखेर हामीलाई पानी पनि दिएन, मान्छेले धर्म गर्न बाटो बाटोमा पानी राख्छन्, यहाँ त सरकारले सुकुमवासी भनेर धेरै खेप्यो।